0: पहिचान, उपचार र पुनस्थापना तथा विभेद कार्य कानूनलाई समयानुकूल सुधार गर्न यस सम्बन्धी मस्यौदा बनाए स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभएको छ। नवलपुरको गैंडाकोटमा दुईवटा यात्रुवाहक बस एक आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका 12 हर्कपुरमा दुर्घटना भएको हो। नानगढ़बाट बुटोलतर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइते मध्ये अधिकांशको अवस्था सामान्यदेखि माध्यम रहेको छ। उनीहरूको भरतपुर स्थित पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। नवलपुरमा सिंचाई परियोजनाका लागि जडान गरिएका विद्युत ट्रान्सफर्मर लगायत लगातार चोरी हुन थालेका छन्। 4 दिनको अन्तरालमा जिल्लाका 2 छुट्टा छुट्टै स्थानबाट सिंचाईका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका छन्। गैंडाकोट नगरपालिका 13 सिखरौली स्थित सिखरौली भूमिगत सिंचाई उपभोक्ता समितिको बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर गएराती चोरी भएको छ। खेतमा सिंचाईका लागि राखिएको ट्रान्सफर्मर रातको समयमा चोरी भएको गैंडाकोट 13 वडाध्यक्ष मधुकर मल्लले जानकारी दिनुभएको छ। यसअघि भदौ 23 गते देवचुली नगरपालिका 17 छिपेनी गुठी बगरी स्थित खेतमा सिंचाईका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो। ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसानको सिंचाई प्रभावित भएको छ। लगातार ट्रान्सफर्मर चोरी भएपछि सिंचाईका लागि खेतमा जडान गरिएका विद्युत उपकरणको सुरक्षामाथि प्रश्न उठेको छ भने यसले किसानलाई चिन्तित बनाएको छ। खेत तथा सिंचाई योजनामा राखिएका ट्रान्सफर्मर चोरीबाट जोगाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग रहेको छ। दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग, 18 ब्रिक्स सम्मेलनमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा सुधारका लागि अझै धेरै समय कुर्न नसकिने बताएका छन्। भारतीय संचार माध्यम द हिन्दुस्तान टाइमका अनुसार ब्रिक्स सदस्य राष्ट्रहरूमाझ विश्वव्यापी शासन प्रणाली सम्बन्धी 10 सूत्रीय रोडम्याप प्रस्ताव गरिएको छ। शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी चुनौतीहरूको सामना गर्न ग्लोबल साउथ तयार रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना नपठाउन युरोपेली देशहरूलाई चेतावनी दिएका छन्। नयाँ दिल्लीमा भइरहेको 2026 ब्रिक्स शिखर सम्मेलनको साइड लाइनमा पत्रकारसँग कुरा गर्दै पुटिनले युक्रेनमा युरोपेली देशहरूले सेना तैनात गरेमा त्यसले प्रत्यक्ष रूपमा रूससँग युद्ध निम्ताउने चेतावनी दिएका छन्। पुटिनले युरोपेली देशहरूलाई धम्की दिने रूसको कुनै मनसाय नरहेको बताएका छन्। र अन्तिममा खेल खबर, युआईलाई 44 रनले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएको छ। मलेसियामा भइरहेको उप प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो। उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट हुन सफल भएको छ। 2023 घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपाल युएलाई नै 7 विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो। एसियाली क्रिकेट परिषदको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। त्यस्तै नवलपुर जिल्ला तोक्यान्दो संघको आयोजनामा संघको वेब पब्लिकेशन उद्घाटन, नेपाल तोक्यान्दो संघ प्रवेश तथा डान प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। नवलपुर जिल्ला तोक्यान्दो संघका अध्यक्ष राजु भूषालको अध्यक्षतामा कावसती 2 स्थित कावसती खानेपानी हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय तोक्यान्दो संघ गण्डकी प्रदेशका सचिव तेज बहादुर कुंवर छेत्री सहित 5 ढोजाङका 210 जना खेलाड़ी नेपाल तोक्यान्दो संघमा प्रवेश गरेका छन्। बिहानको मध्यबिन्दु समाचार सक्नु अघि अहिले प्रसारित मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क र पुल पुनरुत्थानका लागि 73.5 अर्बको चुनौती, स्थानीय रूटहरूमा मर्मतको काम तीव्र। भोटेकोशी बाढ़ीमा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार कार्य जारी, माथिल्लो त्रिशुलेकबाट हालसम्म 4 शव संकलन भएको सेनाद्वारा जानकारी। सिरहामा शिक्षा मन्त्री पोखरेल सहभागी कार्यक्रममा विवाद, पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्ग्याउनु पर्ने गरी सरकारले बनाउँदै कानून। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा सुधार गर्न ढिलाइ नगर्न भारतीय प्रधानमन्त्री मोदीको सुझाव, युरोपेली देशलाई युक्रेनमा सेना नपठाउन रुसी राष्ट्रपति पुटिनको चेतावनी। र युएलाई 44 रनले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप क्रिकेटको उपाधि रक्षा गर्न सफल। हवस्त, सामुदायिक रेडियो मतिन्द्रम 101 MHz र इन्टरनेट अनलाइन www.matindra.com.rg/rnp/रेडियो मतिन्द्रको फेसबुक पेज र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको मतिन्द्र समाचारबाट प्राविधिक कक्षाका साथी हरि आलेसँगै म कमला राम्रो
1: हेर न नितु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसके यार।
2: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
1: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
2: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
1: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छ।
2: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
1: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2, नवलपुर। प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 078-45-558, मोबाइल 98-75-40-527 र 98-45-83-927।
2: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30-6 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
7: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
6: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
7: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
8: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
6: अब तपाईँको सन्तानको सपना टाढा छैन।
9: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
8: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
7: सन्तान सबैका लागि सम्भव छ।
10: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
11: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
12: मैले तपाईँका सबै समस्याहरू सुने। हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ 20
13: वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
14: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
15: होइन हौ पुन्टे, कता जान लागेको?
16: हेरौ न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
15: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
17: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
15: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना टिप्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
16: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832 र 98-439-66-984।
18: मध्यबिन्दु समय सूचक,
19: मध्यबिन्दु समय सूचकको साथमा
14: विश्वासिलो, भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
20: प्रोप्राइटर भीमराज सदाशंकर, माया सदाशंकर।
14: मोबाइल 98-470-73-308, 98-175-92-103।
21: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
22: फोन 078-540-6626, मोबाइल 98-570-87-626 र 98-419-15-105।
23: यति बेला बिहानको 6 बजेको छ।
24: भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेलीब्रिज सहयोग।
25: 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश, तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर। काँग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर।
24: गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै, हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
25: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
24: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै, एसिया कपका लागि छनौट। एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
26: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
24: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
25: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 वटा 70 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले तीनवटै पुलका सामग्री सड़क डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका तीनवटै पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ। सड़क डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। तीनवटै पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र स्वागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरुद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाषिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
0: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार नागीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
25: प्रमुख प्रतिपक्षीय दल काँग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठकको आह्वान गरिएको छ। त्यस्तै महाधिवेशन महामन्त्री प्रदीप महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काँग्रेसमा संकट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
24: यसैबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21 देखि 23 मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, सङ्खुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
25: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनु भयो।
24: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता।
2: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
25: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
4: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
5: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
6: र 98577510।
9: दिदी,
6: तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
7: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
7: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
6: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती दुई बिपी मार्ग, नवलपुर, प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9829040431
8: र 9749081588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
9: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
21: गणपति मिष्ठान्न भण्डार।
9: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
21: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावसती नगरपालिका दुई, कुमारवर्ती कलेज रोड, नवलपुर।
9: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
10: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
11: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त।
10: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा, यो चस्मा थालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
9: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: सम्पर्क केवरेनी चस्मा पसल, कावासोती दुई, सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054501385।
9: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशी हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मुर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गटला लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती दुई बिपी चोक, नवलपुर। सम्पर्क फोन 0785408644, मोबाइल 9947046300।
8: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
6: यी सबै गरगहना त हाम्रै कावासोतीमा रहेको भीमदेवचुली सुनचाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
12: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासोती कहाँनिर होला दाई पसल?
13: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
15: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
16: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
17: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
16: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
17: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
16: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
16: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
17: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
16: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
17: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
17: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
16: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
17: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
16: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
17: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0878-545-531, मोबाइल 98570-400-31 र 98491-79893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
18: होइन हौ पुन्टे, कता जान लागेको?
22: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
18: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
16: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
18: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढ।
22: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512-00-832 र 98439-66984।
27: इन्भर्टर पायो, उज्यालो उज्यालो छायो भन्ने
0: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज कावसती इन्द्र चोक मोबाइल 98510 67650 प्रोप्राइटर पुरुषोत्तम भोसाल।
1: पुरानो ब्याट्री लिएर आउनुहोस् नयाँ ब्याट्री लिएर जानुहोस्।
25: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ। साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका पाँचौं क्रमका ब्याटर राहुल चोपडाले पनि

0: पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027 भित्र द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बीसीबीले दुवै बोर्ड बीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
1: भोटिकुसी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
3: कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
4: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु?
3: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
4: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
5: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 0785595779, मोबाइल 98614562233।
3: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
6: भित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ नि थप स्पष्ट खाका सहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
0: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो, होइन? स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
6: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा, उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि सङ्घीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक सङ्घ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर अब तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरू मा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
0: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउने सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवालाई निकायको ध्यान पुगेस?
6: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
0: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर

0: टक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: कृष्णभीरमा पश्चिमसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेलीब्रिज सहयोग।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश, तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर। काँग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर।
1: गल्छी र सुहागढी सड़कको ट्र्याक धमाधम खोलिँदै हिटोडाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
0: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो।
1: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले 4-5 जना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ यहाँ। बन्द कोठामा 2 वटा कोसीमा 2 जना व्यक्ति बसेका छन् र पुरुषको हातमा सड़क पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सड़कमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
1: प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
1: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
2: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने चाहेर खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाए जस्तो भए।
1: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
0: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
3: फोन नम्बर 056-59-59-54
4: र मोबाइल 98-451-81-115।
5: पूर्णबहादुर खड्काले असोज यात्रा के अरे 3-4-5 अधिवेशनमा भाग लिन्छु भन्नुभयो भने मलाई लाग्छ लिनुहुन्छ जस्तो लाग्दैन। उहाँले हामीसँग भएको संवादमा म कतै पनि लाग्दिनँ, कतै पनि लाग्दिनँ, मेरो मुद्दा छ, म त मुद्दाको एक पक्ष भएको हुनाले मैले कतै लाग्न मिल्दैन भन्नुभएको छ। त्यसैले उहाँ कतै लाग्नु नलाग्नु होला भन्ने विश्वास हो, लागिहाल्नुभयो भने पनि उहाँ लाग्दैमा मुद्दाका सबै प्रकृतिहरू सकिँदैनन्। एक दोस्रो कुरा यो राज कानुनी विषय मात्रै होइन, राजनीतिक पनि विषय भएको हुनाले पार्टी दुईटा अधिवेशन हुने बित्तिकै दुवैले काङ्ग्रेसको दाबी गर्ने, दुवै आयोगमा जाने, आयोगले फेरि कुनै न कुनै नयाँ निर्णय गर्ने, त्यो निर्णयमा असहमत हुने पक्षले फेरि अर्को पार्टी बनाउने कुरा हुन्छ होला। त्यसो भएको हुनाले अब यो कानुनी विषयको अतिरिक्त हिजो कानुनी विषय प्रबल थियो, अब राजनीतिक विषय प्रबल भएर अगाडि जाने सम्भावना रहन्छ।
6: र आज पनि धेरैले त्यो देउबा टिमलाई छोड्ने घोषणा गर्दैछन् रे भनेर यहाँ समाचार माध्यमहरूमा मैले
5: छोड्ने भन्नुभन्दा पनि अधिवेशनलाई रोज्ने, कुन अधिवेशनमा आफू जाने भन्ने कुरामा, अब पहिलो अधिवेशन भएको चाहिँ सानेपा काङ्ग्रेसको कार्यतालिका अगाडि र चुनदेवी काङ्ग्रेसको कार्यतालिका पछाडि भएको हुनाले अगाडिको कार्यतालिकामा को को भाग लिन जाने भन्ने कुरामा स्वाभाविकको त्यो व्यक्ति डेमोक्रेसीमा व्यक्तिको आफ्नो चाहिँ लाइक हुन्छ, चोइस हुन्छ, डिसिजन हुन्छ, लाइक चोइस एन्ड डिसिजनमा उहाँहरू जानुभयो भने त्यसलाई अन्यथा मान्न नै सकिँदैन। जो साथीहरूले जान्न भनेर छोड्नुभयो भने त्यसलाई पनि डेमोक्रेसीकै नम्सका रूपमा लिएर त्यसलाई पनि मान्नुपर्ने हुन्छ।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
5: र सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, केही छिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर
8: कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस?
9: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
10: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ, होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनिटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
11: र 98577510।

0: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
1: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
2: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
3: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
4: भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो नेपाली रेडियो नेटवर्क,
9: खरो विषयमा तारो बहस, नेपाली बहस।
10: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
11: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक।
12: डिस होम इन्टरनेट।
13: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ डाक्टर साहब।
14: एकदम गुड मर्निङ लभजन।
13: अब यो जेन्जी विद्रोह आन्दोलनको पनि 1 वर्ष पुरा भयो डाक्टर साहब, होइन? 6 महिना सुशीला कार्की नेतृत्वको सरकारले बितायो, त्यस पछाडिका 5.5 महिना अहिले बालेन्द्र नेतृत्वको सरकार चाहिँ 13 गते गठन भएको छ। यसलाई फ्ल्यासब्याक फर्केर हेर्दा त्यो काली लाग्दो दिन र अहिलेसम्मको अवस्थालाई कसरी हेर्नु भएको छ साहब?
14: काली लाग्दो हामीलाई तीन कालखण्डमा जोडौँ। पहिलो कालखण्ड जेएनजीको त्यो आन्दोलन, त्यसपछिको चाहिँ यो सुशीलाकारीको सरकार। सेकेन्ड कालखण्डमा इलेक्सन भएर बालन शाहको त्यो पहिलो कालखण्ड भने मैले कसले दिएँ भनेदेखि सुनामी अगाडिको, यो यस्तो यो भयङ्कर सुनामी आयो, नदीको सुनामी अगाडिको र त्यसपछि अहिलेको कुरा। यसलाई तीन कालखण्डमा गऱ्यो भनेदेखि हामीले के राम्रोसँग एनालाइज गर्न सकिन्छ। तर जेएनजी को भनेर अहिलेसम्म लम्तान्ने गयो भनेदेखि केही पनि भन्न सकिँदैन, किनभने धेरै कुरा यहाँ चेन्ज भएको छ। जेएनजी पछि त इट वाज अ डिजास्टरै हो। जेएनजीको त्यत्रो आन्दोलन भएपछि उपलब्धि त सुशीलाकारी गभर्मेन्ट जुन आयो, उपलब्धि केही पनि भएन, किनभने जेएनजीको 5 मुद्दा मात्र एउटा पनि मुद्दा चाहिँ त्यहाँ एड्रेस भएन। यतिसम्म कि चाहिँ नभनेको चाहिँ एड्रेस भयो र यतिसम्म कि सुशीला कार्कीले भनिदिनु चाहिँ मेरो एउटै काम हो इलेक्सन गराउने, जबकि चाहिँ जेएनजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन। उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार, र नम्बर 4 चाहिँ नि उसले भनेको थिएँ यो कार्यकारीतिर नम्बर 4 चाहिँ के भनेको चार कुरा थियो, ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीला कार्कीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नहुन्जेलसम्म उनले भन्नुपर्छ जेएनजीको आन्दोलन र भगवान्माथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरेँ मैले सबै दलहरूलाई मिलाएकोसँग परामर्श गरेर संविधान बचाउनलाई मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेएनजीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीला कार्कीले शपथ दिइदिन्। त्यही राति 12 बजे उनले गडबडी गरिन्, त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुङले गल्ती गरे, खुट्टामै ढोगेर आधिकारिकता दिए। सो द्याट वाज अ डिजास्टर नै भयो, किनभने जेएनजीको सम्बोधन नै भएन र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन, एक दुईजनाले फाइदा उठाए, बाँकी त अहिले विद्रोहमै छन् भनौँ न। अहिले
13: अब अहिले जेन्जी विद्रोहकै कुरा गर्दाखेरि जेन्जीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए, मन्त्री भए, होइन प्रधानमन्त्री पनि भए, सांसदहरू पनि भए, तर खास अहिले हेरिएका अनुहारहरू जेन्जी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब?
14: त्यसैले भन्छु नि, लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि, एकदम यो भाषा जो त्यहाँ एउटा सुजन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो, एकदम कि बालन शाह पनि इन्भल्भ थिएन नि त, ऊ पनि खालि ब्याकबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है। त्यसले त्यो बेलामा जे भयो, अब सुशील कार्की कहिले जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन्, यी खडेल शरीर यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए, अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन लड्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना, त्यो हाम्रो बम, त्यो त्यो हाम्रो निरज ढुङ्गाना, हाम्रो त्यो रक्षा बम, जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो। ओके, अब त्यस्तो आयो सरकार भयो, इलेक्सन भयो, यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन, त्यो गएर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए, तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलले कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो। अब आएपछि आयो त के, बालन शाह आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिरामी सानीको निगाहबाट, सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामीले त्यसरी सुरुदेखि भने बिल्कुल गलत छ, तर सुदन गुरुङले तुरुन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए, उनले काम गर्न लागे गरे र हामीले एक प्रकार हामीले मन जिते। त बालन शाह त रविवार त त्यो तिन चार महिना त बिल्कुलै रटनै थियो, पार्लियामेन्टलाई अवस्था छैन, राष्ट्रपतिको अनादर छ, जथाभावी मञ्चबाट बोल्छन्, भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन्, अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैन। त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म, र बालन शाह टोटली जाने अनफिट देखिया थियो, अचानकसँग सुनामी आइदियो। यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन, बालन शाहको रवैया कम्प्लिटली पल्टियो। मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो, त्यसले गर्दा कि धेरै फरक छु। तेस्रो कालखण्डमा गएर चाहिँ नि म देख्छु अहिले, हुन त त्यत्रो सुनामी आयो, विध्वंस नै मच्यो, नेपालले हाहाकार नै मच्यो, तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै, अहिले बालनको काम हेरौँ, स्वर्णिम वाग्लुको हेरौँ, परराष्ट्र मन्त्रीकै हेरौँ, जो इफ इनइफेक्टिभ थियो पहिले, सुदनको त कुरै छैन पहिले अहिलेसम्मै छ, भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले चार दुई घन्टा कुरा गरे, ठोस कुरा गरेको थियो, कोही जम्बो उद्योगपतिहरू ल्याएर हेरौँ, 10-15-20 ल्याएर चाहिँ हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरिकन चाहिँ परिणाम निस्किने गरेको कुरा चारजनालाई बस्दै गरेका छन्। महत्त्वपूर्ण व्यक्ति थिए तिनीहरू, माने विनोद चौधरी भनौँ, गोलियानजी भनौँ, हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ, र चाहिँ उत्तम श्रेष्ठ, त्यस्तो राम्रो भएको छ अहिले। बालन शाह अचानक चेन्ज भयो, यति होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो, बोलाउँदाखेरि नआउने, हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ, र म कहीँ जान्न भने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो, र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान ला हामीले हेरिरहेको छ, यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन शाह कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पऱ्यो यतिको लागि। त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेन्जीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही नै कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ। त जे पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यतै जान्छ, पैसा पनि त्यतै जान्छ, म्यान पावर पनि त्यतै लाग्छ, अब के गर्ने, समस्या चाहिँ 5 वर्षमा के निक्लो, यो ठिक हुन्थ्यो 10 वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ। र
13: डाक्टर साहब होइन, निकै परिवर्तन पनि भयो, यहाँले भन्नुभयो होइन, कालखण्ड फेरियो पनि, व्यक्तिहरू त फेरिए पनि, तर एउटा हाम्रै छिमेकी मुलुक, हाम्रै घर अगाडि भनौँ न होइन, आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ, होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू, राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो, होइन, पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे। तर अहिले भारतले टोटली डिसएग्री गर्यो, क्या भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो। अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो, वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ र सर?
14: भारतको अहिले त त्यो नहेर्नुहोस्, हेर्नुहोस् गरे कुरा, हेर्नुहोस् अनु के गर्न सक्थ्यो भने छोड्नुहोस्। भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन। हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्।
13: त्यो त ठिक छ, त्यो त मानवीयताको कुरा एउटा होइन,
14: त्यो त्यही त मुखीको त्यही त हो नि। अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन भने कुनै चित्त दुखेको छैन अहिले, हो न मात्र छैन। यत्रो सुनामी मान्छे मर्दैछन् बाबा, खान नपाएको छन्, त्यहाँ पनि बसोबास छैन त्यहाँ। त्यो हामीले त्यो विचार गर्ने, त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएनौ भने उसलाई चाहिँ अहिले हेप्ने, त्यो नचाहिने कुरो भयो नि। हामीले त विचार गर्नु, चाहिने कुरो पो बोल्नुपर्छ, नचाहिने कुरो गर्नु हुँदैन। अब ब्रिक्समा बोलाएर त बोलाएन, हाम्रो के मतलब हो? हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन, फ्रेङ्कली बताउँ। चाइना र अमेरिका, चाइना, रसिया, त्यो इरान छ त्यहाँ, साउथ अफ्रिका छ, त्यसले मुलुकमा हाम्रो गएर के गर्ने? नथिङ। त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला, हाम्रो त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ, चाइनाले पनि गरेछ, त भारतले गर्नुसम्म गरेको छ। त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन, हाम्रो के किन भयो त्यसरी हामी म त भनिदिनु भयो अहिले।
13: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकी सङ्घका मित्रवत व्यवहारहरू, सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
14: हेर्नुहोस्, विचार गर्नुहोस्। जुन भारतलाई भारत शाहले त्यस दोस्रो कालखण्डमा, तेस्रो म भन्दिनँ, दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम भारतले गर्दै गएको थिए, भारतले पनि चिराउनुसम्म चिराए, चाइनाले पनि खुसी पार्न सकेनन्। र मोदीको दुई दुईचोटिको त्यत्रो हिंसा लत्याइदिएका थिए, त्यति हुँदा हुँदै भारतले त्यो केही नमानिकन सोझे त्यत्रो चाहिने भनिया नि। मैले देखाएको छु कत्रा कत्रा प्लेनहरूले चाहिँ 7-8 टनका टन सामान ल्याएको छ। हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेप्या क्या, तर उनीहरूले आफ्नो बढोत्तर देखाए। हामी ठुलो राष्ट्र हौ, नेपालको लागि, जनताको लागि हामी गर्छौँ, हामीले प्रधानमन्त्री के हामीले गर्छ हामी मतलब छैन।
13: ग्यास छैन साहब, ग्यास छैन, उपभोक्ताहरू लाइनमा छन्, मन्त्री फेरिए तर ग्यासको सङ्कट चाहिँ पुरा हुन सकेन भने
14: माने। अब त्यो हाम्रो लोकल कुरा हो, पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ के दिन खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ। भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन। अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ, बदमासी भएको छ। अब त्यो त अचम्म लाग्छ मलाई, यो अघिल्लो यादव, गौरी यादवले सबैलाई गाली गर्ने पाता कसो व्यापारीहरूलाई भनिन्, तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त। यसो मतलब उनको लाइनमा पनि त्यो किन भएन, किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा। मेरो मित्र भन्छ आखिरमा त कमिसन सबैले खाने हुन्, दोष दिने कर्मचारीलाई, तर आफूले चाहिँ त्यो किन निकाल्न सकिन्छ? भोलिपल्ट गए चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो काम धेरै कालो बजाइ भएको छ। तर गौरी कार्कीलाई, गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गर भनेको थियो नि त एक जमानामा त, भनेदेखि त्यस्तो व्यक्ति थिइन्। अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोल्यो कि भन्नुहोस् त मलाई, त्यस्तो भन्न पाइन्छ भने? यो एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्ने, यहाँ त कस्तो चलन भएको छ भने एउटा कुनै मारवाडी कोही अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गाज गरेर त्यो गर्न पाइन्छ? यो त नचाहिने कुरा हो नि। यस्तो चाहिँ गरेर सारा समूहले चाहिँ माने एकदम जनताको नजरमा गिराउने कुरा गर्नु हुँदैन नि। त्यो गौरी यादवले गरेको थिइन्, उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो, बालनले हटाउने डेफिनेट हटाउँथे, तर लकिली राजीनामा दिन बालनले हटाउनु परेन। तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ, तर म भन्छु सरकारले तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ, तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिक्देऊ। स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ, आम नागरिक दुःख भएको छ, र बिजुली त्यो घर ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न। हाम्रै यहीँ उत्पादन गर्ने बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो। अब अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो, माने घर घरमा पनि अब खाएर आएको भन्न सकिँदैन, तर यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि।
13: जाँदा जाँदै डाक्टर साहब, अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्, कोही संसदमा छन्, कोही सरकारमा छन्, होइन। अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने, आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने, 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ। तपाईँ के भन्नुहुन्छ
14: यो? अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन्। म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारहरू कलेजको ब्याग बोकेका छन्, युनिफर्म लगाएका छन्, हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन्। त्यस्तोले गरेको होइनन्, म्याक्सिमम लुटपट गरेर लुटेर गुन्डा फटाहाले गरेका हुन्। त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन्, यी बाहिर भित्र पसेका जुन नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको। त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते समय त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन, पुरा कारवाही गर्नुपर्छ। तर स्टुडेन्टहरू छन्, युवाहरू बिल्कुल चाहिँ छन् भनेदेखि त्यस्तोको चाहिँ राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ, किनभने तिनको धेरै दोष छैन। तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्न चाहिँ मिल्दैन, ध्वंस गर्न छोड्न चाहिँ मिल्दैन।
13: अब नेपाली कङ्ग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ। कङ्ग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन्, तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण।
14: एउटा कुरा भन्नु हो, कङ्ग्रेसमा भन्नु त्यो भन्न मिल्दैन। अहिले कङ्ग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कङ्ग्रेस जो आधिकारिक हो, सुप्रिम कोर्टले आधिकारिक मानेको छ, इलेक्सन कमिसनले आधिकारिक मानेको छ, अहिले अहिले अहिले उनीहरू पनि युवाहरू चाहिँ अधिवेशन गरिकन आधिकारिक पारिसके। यो अर्को त यो यो इतर कङ्ग्रेस बिपीको सिद्धान्त लत्याउने कङ्ग्रेस हो, जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो, दाई कम्युनिस्ट भइसक्यो छ, यो त्यो कङ्ग्रेस हो। त्यसलाई अहिले कसै कङ्ग्रेस भन्दैन। अब अहिले त यिनीहरूले चाहिँ यो कङ्ग्रेस जुन छ कङ्ग्रेस एउटै छ, त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ। भन्न मिल्दैन, अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा, त्यो त्यो भगुवा 5 महिना बाहिर बस्छ, त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ। अहिले आए चाहिँ आएर सोझ्यो जाने सक्रिय चाहिँ राजनीति गर्न भित्र पस्छ जाने अदालतमा गएर चाहिँ मुद्दा हाल्छ। त्यस्तो त्यस्तो फटाहरू यिनीहरू पाँच पाँच वर्ष प्रधानमन्त्री भए देशलाई डुबाउनुसम्म डुबाए, त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु? खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बिपीलाई बिर्से, आफ्नो बाउलाई बिर्से।
13: तपाईँ त बिपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब, अनि शेखर शशाङ्कको अहिलेको भूमिका चाहिँ कस्तो छ?
14: चौपट। मैले त अहिले मात्र होइन, मैले बारमा ती शेखर कोइराला चाहिँ साँच्चीकै बिपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बस्यो बस्यो देउवासँग लड्यो पनि इलेक्सन पनि कति राम्रो। हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बिपीको सिद्धान्त गणेश मानको सिद्धान्त भट्टराई सदा सिद्धान्त लिएर बसेर भनेको थियौँ। आखिरमा किन हो किन अल्टिमेटली त्यो यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा 100 मिटर बाँकी हुँदाखेरि शेखर चट्ट पर्लक्कै चाहिँ देउबातिर गइदिए। त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो, उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो, उसले गएन। के बुद्धि भ्रष्टमा थाहा छैन। तर शशाङ्कले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन। म कतिले भने के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट्दै हिँड्दा भा भन्थे म, नभन्थ्यो अहिले झन् उता संयोजक भएर बसिसकेको छ। सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला, सिद्धान्त तिमी बिपीको बोकेका छैनौ। अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्कलाई धिक्कार नै हुन्छ, त्यो पक्का। शेखरले लास्टमा गएर गल्ती गरेछ, उसले गल्ती सच्याउन सक्यो भने राम्रो हुन्छ।
13: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
14: थ्याङ्क यू भेरी मच।
13: उहाँ हुन्थ्यो डाक्टर सुन्दरबाणी, दीक्षित नागरिकको आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ। विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौँ। छोटो विश्राम।
15: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
16: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर पेडिकेयर, नङ तथा कृत्रिम परेला, विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
15: सम्पर्क
17: केसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासुती नगरपालिका छ नवलपुर प्रोप्राइटर गङ्गा काफ्ले मोबाइल 9824275393 9964465190
18: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो
19: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर अब तपाईँको यो रहर मात्र होइन यो सम्भव नै छ
20: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई
19: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ
20: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली अत्याधुनिक प्रविधि अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने
21: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ
19: अब तपाईँको सन्तानको सपना टाढा छैन
22: आमा क्लिनिक प्राली कावसुती 8 फिल्म हल चोक ठीक अगाडि
21: सम्पर्क नम्बर 97688 80286 फोन नम्बर 078595948
20: सन्तान सबैका लागि सम्भव छ
23: दिदी तपाईँले लगाउनु भएको कानको झुम्का घाँटीको नेकलेस कति राम्रो डिजाइनको आहा अनि कति चम्किएको यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई
24: हजुरलाई नभनेर कसलाई भन्नु त साँच्ची कहाँ बनाउनु भएको दिदी हजुरले यति राम्रो डिजाइनका गरगहना हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ
25: सुप्रिया बहिनी यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ ढुक्क हुनु बहिनी
24: हुन्छ दिदी म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु
23: हजुर हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल कावासोती 2 बीपी मार्ग नवलपुर प्रोप्राइटर लोकेश रसाइली मोबाइल 9829040031
25: र 97493188 आधुनिकता गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल तपाईँको विश्वास हाम्रो पहिचान
26: सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ काब अध्यक्ष गोपाल सिरपाली अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर
27: मध्यबिन्दु समय सूचक
28: मध्यबिन्दु समय सूचकको साथमा
29: कावासोतीकै
30: विश्वासिलो भरपर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र
31: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
30: मोबाइल 98
32: कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
33: फोन 078-540-6626 मोबाइल 98-570-87-626 र 98-419-15-105
27: मध्यबिन्दु समय सूचक
34: यति बेला बिहानको 7 बजेको छ
35: It's 7 a.m.

0: पछिल्लो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र
1: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
0: मोबाइल 9847073308 9815792103
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
3: फोन 0785406626 मोबाइल 9857087626 र 9419151105

स्थानीय विषयवस्तुमाथिको विश्लेषणात्मक प्रस्तुति सामुदायिक गतिविधिबाट मनिषा ढकाल काफ्लेको नमस्कार। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बजिसकेको छ। सामुदायिक गतिविधि तपाईँले हरेक दिन साँझ 6:30 बजे र हरेक दिन बिहान 7 बजे सुन्न सक्नुहुनेछ। आजको सामुदायिक गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलपुरको गैंडाकोट नगरपालिका 12 हर्कपुरमा 2 बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा 18 घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको LU2X6457 नम्बरको बसलाई नारायणगढबाट तुलसीपुरतर्फ जाँदै गरेको LU2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कालीकोट तिलागुफा 3 36 वर्षीय धनमाल हमाल, गैंडाकोट 5 वर्ष 60 कि लीला थापा, गैंडाकोट 6 कि 43 वर्षीय मीरा आचार्य, 12 कलैया 9 60 वर्षका मोहन भैया शाह, चितौन भरतपुर 2 31 वर्षीय निशा तिवारी, उनका 8 वर्षीय छोरा एट्रेन भट्ट, दाङको सरला नगरपालिका 16 55 वर्षका निमलाल खड्का र उनकी श्रीमती 55 वर्षकी अमृता खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। त्यस्तै रूपन्देही मायादेवी 6 वर्ष 57 मनोज गुरुङ, उनकी श्रीमती 51 वर्षीय हुमा गुरुङ, गैंडाकोट 5 52 वर्षीय प्रेमबहादुर राणाभाट, गैंडाकोट 7 12 वर्षीय आत्रिया पौडेल, गैंडाकोट 15 40 कि माधवा गेवाली, गोर्खाको गोर्खा नगर गाउँ

पालिका 35 वर्षीय शंकर बैलकोटी, गैंडाकोट 2 का 38 वर्षीय सीता गेवली, उनकी छोरी 11 वर्ष बहादुर थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। त्यसै गरी हिजो नै घुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट 4 वर्षीय बालक घाइते भएका छन्। घुप्सेकोट एक जुके पानीमा मोटरसाइकलको ठक्करबाट खेलिरहेका 4 वर्षीय बालक घाइते भएका हुन्। बा 47 प 5578 नम्बरको बुलेट मोटरसाइकलले बाटोमा खेलिरहेका प्रनिश थापालाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते बालकलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको नलपुरमा सिंचाई प्रयोजनका लागि जडान गरिएका विद्युत ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन्। 4 दिनको अन्तरालमा जिल्लाका 2 छुट्टा छुट्टै स्थानबाट सिंचाईका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका हुन्। शुक्रबार राति गैंडाकोट नगरपालिका 13 सिखरौली स्थित सिखरौली भूमिगत सिंचाई उपभोक्ता समितिको बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ। खेतमा सिंचाईका लागि राखिएको ट्रान्सफर्मर रातको समयमा चोरी भएको गैंडाकोट 13 वडा अध्यक्ष मधुकर मल्लले जानकारी दिनुभयो। यसअघि भदौ 23 गते देवचुली नगरपालिका 17 छिपेनी गुठी बगरी स्थित खेतमा सिंचाईका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो। ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसानको सिंचाई प्रभावित भएको छ। लगातार ट्रान्सफर्मर चोरी भएपछि सिंचाईका लागि खेतमा जडान गरिएका विद्युत उपकरणको सुरक्षामाथि प्रश्न उठेको छ भने यसले किसानलाई चिन्तित बनाएको छ। खेत तथा सिंचाई आयोजनामा राखिएका ट्रान्सफर्मर चोरीबाट जोगाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग छ। दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पश्चिम गण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबड हुने गरेको छ। केही दिन 12 उपकरण परिचालन गरिएको थियो। उहाँले भन्नुभयो, कृष्णभीरमा सडक भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। कामका लागि आवश्यकता अनुसार उपकरण परिचालन गरिएको छ। शनिबार 2 बुलडोजर र 2 एक्सकाभेटर प्रयोग भइरहेका थिए। ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप 2-3 दिन लाग्ने अनुमान छ। त्यसपछि हिजोदेखि 2-3 दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ। त्रिशुली बाढीपछि गएको पहिरो तथा सडक भाँसिएपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारू गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको। प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाए क्षति पश्चात फैलन सक्ने संक्रमण जन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो। बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ

0: जनशक्ति आवश्यक यन्त्र उपकरण सहित औषधि सेवा निशुल्क उपलब्ध गराएको छ। प्रहरी नायब महानिरीक्षक पौडेलले भन्नुभयो, बाढीले पुल बनेकाले विशेषज्ञ सहित सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो। विपदपछिको अवस्थामा सरुवाजन्य रोगको संक्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन अपील गरिएको छ। त्यस्तै मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई पहिचान गरेर उपचार गर्नु प्रमुख चुनौती भएकाले मनोपरामर्श सहितको स्वास्थ्य सेवालाई प्रहरीको फिल्ड अस्पतालले प्राथमिकतामा दिएको छ। होल्डिङ सेन्टरको बसाइमा फरक फरक बस्तीका बासिन्दा एकै ठाउँमा भेला हुँदा रोगको संक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनका लागि स्वास्थ्य कर्मी मार्फत सचेत गराउँदै आइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार सब र सिनोको दुर्गन्ध, प्रदूषित पानी, प्रतिकूल मौसमका कारण हैजा फैलने जोखिम रहेकाले त्यसलाई केन्द्रित गरेर प्रहरीको फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक औषधि उपलब्ध गराइएको छ। विपदपछिको समयमा प्रभावितलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या प्रमुख चुनौती मानिन्छ। प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, स्वास्थ्य सम्बन्धी देखिएका शारीरिक समस्या मात्र नभई उनीहरूको मानसिक अवस्थामा पुगेको अज्ञात प्रभावलाई नजिकबाट बुझेर समस्यालाई समाधान गराउन अस्पतालले जोड दिनेछ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीको कारण हराइरहेका व्यक्ति तथा भेटिएका व्यवहारिसे शव पहिचान गर्न प्रहरीले फिल्ड अस्पतालको परिसरमा डिएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ। बाढीमा परेर हराएका व्यक्तिको परिवारको सदस्यको हाल प्रहरीले अघि काठमाडौँ पुग्नुपर्ने भई विदुरमा सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो। बाढीमा परेर परिवारका सदस्य हराइरहेको भएमा डिएनए उपलब्ध गराउन सम्बन्धित छ। बिहान 7 बजेमा समाचारको सिलसिला अझै जारी छ, तर व्यावसायिक विश्राम।
1: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
2: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 BP मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
2: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
1: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 BP मार्ग नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
3: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
4: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मोटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू, मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मुर्छा पर्ने रोग, टाउको दुखी रहने, रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख, हात खुट्टा झमझमे, शरीरमा सिल्क, यौन रोग, छाला तथा समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नु। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 BP चोक नवलपुर। सम्पर्क फोन 0785408044, मोबाइल 9847046379।
5: हेर न नितु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
3: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
5: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
3: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा

0: बेला भरपर्दो काम हुन्छ।
1: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
0: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
1: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 078-45558, मोबाइल 98-75-40-527 र 98-415-83-927।
0: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
2: एकैछिनको व्यावसायिक विश्रामपछि अब बाँकी समाचार। रसुवाको भोटेकोसी नदीमा आएको लेदो सहितको बाढीका कारण नेपालको जलविद्युत तथा ऊर्जा क्षेत्रले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढी कारण जलविद्युत क्षेत्रमा मात्रै 141,45,00,000 रुपियाँ बराबरको भौतिक क्षति भएको छ। क्षतिग्रस्त जलविद्युत आयोजना र ऊर्जा क्षेत्रको पुननिर्माण तथा पुनप्राप्तिका लागि करिब 390,62,30,00,000 रुपियाँ लाग्ने प्रारम्भिक आकलन गरिएको छ। क्षति र पुनप्राप्ति आवश्यकता दुवै दृष्टिले पूर्वाधार क्षेत्र अन्तर्गत जलविद्युत तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ। तथ्याङ्क अनुसार 13 साना ठुला जलविद्युत आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ। बाढीका कारण जलविद्युत आयोजनाका बाँध, विद्युत गृह र सुरुङहरूमा लेदो र ढुङ्गा भरिँदा ठूलो क्षति पुगेको छ। आयोजना स्थलमा फँसेका र बेपत्ता भएका कारहरूको खोजीका लागि नेपाली सेनासहित अन्तर्राष्ट्रिय उद्धार टोलीहरू परिचालित छन्। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 हुने भएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज 1 गरिने जानकारी दिनुभयो। करदातालाई बिल लिन र कर तिर्न प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रम अन्तर्गत यही भदौ 16 हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढीका कारण देशमा विपद आएपछि स्थगित गरिएको थियो। महानिर्देशक भूषणमा भदौ 1 बिल बिजक लिएर को पोर्टलमा दर्ता गराएका अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 दरले 15 1,334 बजेट छनौट गरिनुभयो। भदौदेखि 15 कारोबारमा संलग्न उपभोक्ताहरू मध्येबाट 1 रुपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 31 सम्मका 16 लागि 16 133,334 पुरस्कारका लागि छनौट गरिने विभाग जनाएको छ। भदौ महिनाको दोस्रो 16 उपभोक्ता मध्येबाट 1 रु 10,00,000 राशि बम्पर विजेता छनौट हुने छन्। असोज 1 भदौ महिनाका रु 133,334 31 विजेता र 10,00,000 2 बम्पर विजेता गरी जम्मा 33 करदाता प्रोत्साहन पुरस्कार प्रदान। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने बताउनु भएको छ। भक्तपुरका सञ्चारकर्मीहरूसँग हिजो सूर्य विनायकमा छलफलका क्रममा उहाँले घरवास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुनर्वासको व्यवस्था गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, रसुवामा आएको बाढीले बगाएको भोटेकोसी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन, किनकि भोटेकोसी र त्रिशुली नदी किनारका क्षेत्र

अझै जोखिमपूर्ण छ। त्यसैले बागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ। उहाँले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर गाउँपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजिरहेको बताउनुभयो। मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाइएको बताउँदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो। मुख्यमन्त्री थापाले भन्नुभयो, भोटेकोसीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ। त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेका छौँ। त्यसै गरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 सम्म निशुल्क शिक्षा आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ। देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहितको मध्यसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यसम्म वर्षाको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखा

प्रिमियर कपको विजेता टोली एसिया कपका लागि छनौट हुने प्रावधान छ। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 268 रनमा अल आउट भयो। युएईका राहुल चोपडाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले 115 रन बनाए। त्यस्तै सोएब खानले 52, तानिस सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन बनाए। नेपालका करण केसीले 3 तथा ललित राजवंशीले 2 विकेट लिए। सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी, रोहित पौडेल र गुलशन झाले 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले शतक बनाए। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 104 रन बनाए। गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेले। अर्जुन कुमारले 43 र कप्तान रोहित पौडेलले 40 रन बनाए। दिपेन्द्र सिंह एरीले 18, बसिर अहमदले 15, इशान पाण्डेले 13, सन्दीप जोराले 7, करण केसी र ललित राजवंशीले 1-1 रन बनाए। यिनै प्रसङ्गसँगै यस विषयवस्तुमाथिको विश्लेषणात्मक सन्दर्भ सामुदायिक गतिविधि आदि यहीँ सकिन्छ। तपाईँसँग भएका कुनै गतिविधि छन् भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। यसका लागि टेलिफोन नम्बर 078-540-613 सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो news.radio.midpoint@gmail.com। हवस् त, सामुदायिक गतिविधिबाट प्राविधिक साथी राजनसँगै मनिषा ढकाल काफले बिदा चाहन्छु। नमस्कार।

0: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
1: प्रत्येक सेवाहरू हाड जोर्नी, वात रोग विशेष मिश्र,
0: वरिष्ठ नवजात बाल रोग विशेषज्ञ डोप खरेल,
1: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा डाक्टर रवि केसी,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ पवन बुढाकी, साथै प्रत्येक शनिबार नसा तथा मनोविशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्रेष्ठ कार्यष्ट द्वारा उपचार।
1: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
0: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
1: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
1: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
1: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।

0: यस राशिफलको साथमा कावासोतीकै
1: विश्वासिलो भरपर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचुली सुल कावासोती थाना चोकबाट 50 भित्र
2: प्रोप्राइटर शंकर
1: मोबाइल 9847738 71 92 100
3: तिथि मिति वृश्चिक राशि
4: तपाईका आफन्तहरूको जन्मदिन

0: कार्यक्रमहरू र सम्पूर्ण जानकारीहरूको एकमुष्ट प्रस्तुति कार्यक्रम शुभ प्रभात। तपाईँको आफन्तहरूको जन्मदिन तथा कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0785406613 फोन गरी टिपाउन सक्नुहुन्छ।
1: मात्र रेडियो मध्यबिन्दु FM 101 मेगाहर्जमा।

नमस्कार, शुभ प्रभात अनि शुभ बिहानी। दैनिक बिहानी कार्यक्रम शुभ प्रभातको प्रखाइमा बसिराख्नु भएको सम्पूर्ण तपाईँलाई हृदयबाट नै स्वागत गर्नको लागि सधैँको दिनहरू जस्तै आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट मलाई साथ दिइरहेका छन् मित्र राजन अनि म छु तपाईँको मनको साथी राजेश। सामुदायिक रेडियो मध्यबिन्दु एफएम 101 MHz यति बेला तपाईँ सुन्दै हुनुहुन्छ। संसारभर इन्टरनेट अनलाइनबाट पनि तपाईँ हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ। निरन्तर हामी तपाईँसँग सँगै रहने गर्छौँ। हाम्रो सबै नै कुराकानी र जानकारीहरू सँगसँगै तपाईँलाई लैजान्छु म शुभ प्रभातको पहिलो स्तम्भ हो तिथि मितिबाट जानकारी गराउनतर्फ। आज मिति 2083 साल भदौ महिनाको 28 गते आइतबार, तदनुसार सन् 2026 सेप्टेम्बर 13 तारिक द्वितीय तिथि नेपाल सम् 1146 र यो

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0778540626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला बिहानको 9 बजेको छ।
7: It's 9 a.m.

0: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
1: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
0: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
2: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054401।

0: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको A to Z मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9898065942 र 9848080062। 400, 600 and 800,000 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
2: गणपति मिष्ठान्न भण्डार।
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
1: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
3: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
4: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
5: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6, नवलपुर। प्रोप्राइटर गंगा काफ्ले। मोबाइल 9824427593, 9864465190।
6: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
7: होइन हौ पुन्टे, कता जान लागेको?
8: हेर्नु न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
7: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुल चोक नारायणगढमा खुलेको छ नि।
9: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
7: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
8: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9512008032 र 9849466984।
10: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
11: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
12: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
11: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
10: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
13: फोन नम्बर 056959954
14: र मोबाइल 9841581115।
13: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
14: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
15: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
14: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
16: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
16: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
22: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
21: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
22: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
23: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
21: अब तपाईँको सन्तानको सपना टाढा छैन।
24: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
23: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
22: सन्तान सबैका लागि सम्भव छ।

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इट्स ओके, जबकि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाजले स्वीकारिसकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी सिकाउँछ?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नाजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बढी नबोल्।

कोही करोडमा ऐश आराम गर्दै हुन्छन् भने कोही रोडमा पल पल मर्दै बाँचिरहेका हुन्छन्। कोही नहुनेको भगवान हुन्छ भन्छन्। हो, भगवान ऊ हो जसले रोडमा अधुरो जिन्दगी जिइरहेका अनाथहरूको पीडामा सहारा बनेर आउँछन्।

0: हाम्रो देशमा सयौं अनाथहरूको जिन्दगी यसरी नै बितिरहेको छ। हाम्रो एउटा सानो सहयोगले कोही अनाथको सहारा विहीन जिन्दगीको जिन्दगीले सार्थकता पाउँछ भने हामीले किन सहयोगी हातहरू अगाडि नबढाउने?
1: आहा, कति राम्रो टाइल मार्बल! अझ यो हात धुने भाँडो झनै कति राम्रो! ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि! होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
2: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस। यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
3: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 078-540-6585
4: र 98-570-87-510।
5: होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
6: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झट नभइकन ठ्याक्क ठुक्क भइदिएको।
7: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिल्म हल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रुगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
8: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
9: भण्डारी इन्टरप्राइजेस फिल्म हल चोक, शिव मन्दिर 2। फोन 078-545-909, मोबाइल 98-570-40-603, 98-470-60-603।
10: हेर न नि, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
11: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
10: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
11: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
10: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
11: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
12: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2, नवलपुर। प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 078-545-558, मोबाइल 98-570-40-527 र 98-415-83-927।
11: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
15: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने

0: शर्मा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
0: पेट मुटु छाती सुगर मधुमेह तथा थायराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
1: नाक कान घाटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
0: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट छाती मुटु मधुमेह सुगर प्रेसर थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
1: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
0: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
0: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
0: प्रत्येक दिन वरिष्ठ हार्ट जोर्नी नशा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड बाथ रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी पायल हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
0: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0878545531, मोबाइल 9857400031 र 9849798393। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
3: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
2: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
4: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
3: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
4: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
3: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
2: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हल चोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 9847242042 र 9693625050।
3: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
5: घर झिलिमिली भयो भनेर पर्वत चोरी फुरी देखाउँदै हाँसिरहेछस् त।
6: लोड सेडिङले पनि मैले त ढुकाएर ल्याउ भन्ने कुटी हान्ने। त्यही इन्डर टोकको पर्जोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो, त्यही भन्ने ल्यायो उजेले उजेले छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा।
7: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेस कावासोती इन्द्रचोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
8: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
2: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम त गाह्रो भएको छ मलाई।
4: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
2: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
4: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
2: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है।
4: त्यति मात्र हो र, त्यहाँ त लाइट बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
1: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
9: सम्पर्क सुलभ इन्टरप्राइजेज कावासोते 3 थकाली चोक, प्रोपाइटर गणेश रिजाल, मोबाइल 98630593018।

0: हाम्रै बजार काबाचोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू: मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, काबासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 078-45-844, मोबाइल 98-470-46-379।
1: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
2: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
1: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
2: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियु को व्यवस्था त
3: छ नि? हाम्रो अस्पतालमा आइसियु को पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
2: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
4: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोड्ने सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, काबाश्रोती 8, नवलपुर। फोन 078-45-182, 078-45-150।
5: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
6: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भएथ्यो, बाँधेन होला जस्तो भएथ्यो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
7: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, अब सबैले सुखो पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
6: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
5: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
8: फोन नम्बर 056-59-59-54 र मोबाइल 98-451-81-115।

0: सुन न, मलाई एउटा कुरा भन्न थियो।
1: मैले पनि तिमीलाई एउटा कुरा भन्न चाहन्छु। पहिला मैले भन्छु नि है, मैले एउटा केटालाई माया गर्छु, उसैसँग बिहे गर्न चाहन्छु। तर तिमीलाई थाहा छ नि मेरो ड्याडी कस्तो हुनुहुन्छ भनेर। तिमी त मेरो साथी हो, प्लिज हेल्प मी।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857077626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला रातिको 10 बजेको छ।
7: इट्स 10 PM.
8: सूचना सूचना सूचना, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 गतेको बैठकको निर्णय अनुसार मिति 2083/5/31 गति सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।

0: र पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
1: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
0: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
1: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
2: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
0: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली,
4: कावसती 8 फिल्म हल चोक ठीक अगाडि।
2: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
1: सन्तान सबैका लागि सम्भव छ।
5: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
6: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
7: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 078545685
8: र 98577510।

0: दिदी, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्केको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 98129040131
2: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
3: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
4: गणपति मिष्ठान्न भण्डार।
3: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मम चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
0: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड, नवलपुर।
3: फोन 078446626, मोबाइल 98570187626 र 98419151105।
0: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड

रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा फार्मेसी सेवा ओपिडी सेवा ल्याब सेवा भिडियो एक्सरे सेवा इसिजी सेवा बाफ सेवा घाउ सफा टाका माइनर ओटी बिरामी निरीक्षण कक्ष सम्पर्क कावासोती सिटी क्लिनिक कावासोती 2 कुमारवती रोड नवलपुर मोबाइल नम्बर 98470568 र 98142703207

0: हाम्रै बजार काबाचोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू: मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गट लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, काबासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 078-45-844, मोबाइल 98-470-46-300।
1: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
2: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
1: भर्खरै हो, मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
2: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
3: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
2: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
4: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, काबाश्रोती 8, नवलपुर। फोन 078-45-182, 078-45-050।
5: नवलपुर अस्पताल प्राली, कावासोती 8, फलफुल चोकमा 24 घन्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
6: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू: वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
5: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
6: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
5: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
6: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू: पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
5: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
6: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
5: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
6: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, वात रोग, जन्मजात लुलो लङ्गडो, शरीर कर

0: प्राली कावासोती 8 फालफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
1: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
2: अब पर्दैन अन्त बजार बजार डुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
1: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
3: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बिपी चोकबाट हाटको जार जाने बाटो।
2: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 078-541-012, मोबाइल 98-470-74-697।
4: Habels, Low Weight, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulyama paincha.

0: राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857785510।
4: हेलो, लौ न नि हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
5: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
4: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
5: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
6: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
5: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
7: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, काबासोती 8 नवलपुर। फोन 0785401182, 0785401050।
8: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
9: काबासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
10: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि काबासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
9: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, काबासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 0785407090, मोबाइल 9847053510, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: रेडियो मध्य विन्द एफएम 101 मेगाहर्ट्ज
1: मध्यबिन्दु समय सूचक
2: मध्यबिन्दु समय सूचकको साथमा
3: आवासोतिकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र
4: प्रोपाइटर भीमराज सदाशंकर माया सदाशंकर
3: मोबाइल 9847073308 9815792103
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
6: फोन 0785406626 मोबाइल 9857087626 र 9849151105
1: मध्यबिन्दु समय सूचक
7: यति बेला बिहानको 11 बजेको छ
8: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
5: गणपति मिष्ठान्न भण्डार
8: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ जेरी पुरी मोमो चाउमिन डोसा परौठा लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड नवलपुर
6: फोन 0785406626 मोबाइल 9857087626 र 9849151105
9: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा फार्मेसी सेवा अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे भिडियो एक्सरे ईसीजी इको मुटुको जाँच फिजियोथेरापी सेवा उपलब्ध छ
10: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र
9: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल
10: पेट मुटु छाती सुगर मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ
9: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ
10: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट छाती मुटु मधुमेह सुगर प्रेसर थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि
9: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा
10: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी
10: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा
9: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ
10: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड बात रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ
9: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी पायल हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ
10: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर फोन 0785451 मोबाइल 9857400031 र 9841979893 कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्न साथ तुरुन्त परामर्श तथा उपचार लिऊ
11: हेलो लौ नानी हेर्नुहोस् न यहाँ बुबा बेहोस भएर ढल्नु भएछ छिटो आउनु पर्यो
12: हेलो हो र अनि कुन बेलादेखि बेहोस हुनु भएको
11: भर्खरै हो मैले पनि देखेको त्यस्तै 5 मिनट जति भयो होला
12: ए त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ बरु हिँड जाउँ ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ डाक्टर साहब हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त
13: छ नि हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि तपाईँ ढुक्क हुनुभयो हुन्छ त्यति मात्र होइन नि यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ
12: हस् डाक्टर साहब त्यसो भए त हामी ढुक्क भयौँ।
14: चौबिसै घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोड्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपीआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 078540182, 078541050।
15: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
1: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
0: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
2: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइट को भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
1: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
2: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
1: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
0: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्या KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावसुती 3 हल चोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा। मोबाइल 98472242 र 98693-25050।
1: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
3: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त? रूपालीमा आएर उपचार गराएका बिरामीहरू,
4: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
5: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने लाएर खोज्दै गए। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
4: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
3: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
6: फोन नम्बर 056-59-59-54
7: र मोबाइल 98451-81-115।
0: कान्छीकी आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
8: सोच्दैछु दिदी, नयाँ ठाउँ जाऊ कि पुरानै भरपर्दो ठाउँ खोजौँ।
0: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
8: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
9: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढ गाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3 सभापति चोक, नवलपुर। फोन 0785-95-579, मोबाइल 98614-65-233।
0: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।

0: ल हिँडिहाल त केरुनी चस्मा पसलमा, यो चस्मा फालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
1: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: सम्पर्क केरुनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668 56708, 98054-0135।
3: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू मुटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बिपी चोक, नवलपुर। सम्पर्क फोन 078-45-844, मोबाइल 98-470-46-300।
4: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
5: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
6: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98-214-27-593, 98-644-65-190।
7: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।

0: होइन हौ पुन्टे, कता जान लागेको?
1: हेर न, म त बिस्तरी बिराम भए नि, बिराम भएर नानगढतिर जान लागेको नि।
0: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
2: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
0: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवाद, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
1: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
3: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेछु।
4: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
5: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
4: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078540790, मोबाइल 9847053410, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
6: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन, अब त दिक्क लागिसक्यो यार।
7: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
6: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
7: हाम्रै कावासोतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
6: ल, यो त गजब कुरा गर्यो तिमीले, अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
7: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
6: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 078540558, मोबाइल 9857045527 र 9845383927।
7: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
8: इन्भर्टर पायो त्यही भएर ल्यायो, उज्याले उज्याले छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा।
0: यहाँ सोलर ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज, कावासोती इन्द्रचोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भूषाल।
9: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।

मलाई माया गर्छु कि नै? अनि मलाई

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला मध्याह्नको 12 बजेको छ।
7: It's 12 PM.

0: यस वर्षको तिज सुरु आज भित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी. चिलिमेको सुरुङमा थुप्रेको लेदो भेटाउन थाल्यो. आज काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकको पन्ध्र महाधिवेशन बारे पनि छलफल हुने. रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, 10 घाइते. घाइतेको उद्धारका लागि हेलिकप्टर माग. जेएनजी आन्दोलनका बेला भागेका कैदी झण्डै 1.5 करोड, ठगी आरोपमा पक्राउ. दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन. मोदीले चार देशका नेतासँग द्विपक्षीय बैठक गर्ने. हर्मुजल डमरूमा जहाजमाथि फेरि आक्रमण. तेल आपूर्तिमा जोखिम बढ्यो. र आइसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली टोली ट्रफी सहित आज स्वदेश फर्किँदै.
1: आहा, कति राम्रो टाइल मार्बल! अझै यो हात धुने भाँडो झनै कति राम्रो! ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि! होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
2: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस. यो सबै त्यहीबाट ल्याएको. तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्.
3: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ. होम डेलिभरीको समेत सुविधा उपलब्ध छ. सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर. प्रोप्राइटर महेन्द्र भण्डारी. फोन 0785406585
4: र 98577510.
5: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु.
6: काबासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने. त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने. त्यस्तो ठाउँ चाहियो नि हामीलाई त.
7: मैले तपाईँका सबै समस्याहरू सुने. हिजो हामी पनि काबासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ. तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने. साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के. आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ. सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ. कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ.
6: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, काबासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा. प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार. फोन 0785407090, मोबाइल 98470553410, 98473555911. पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ.
0: नेपालीले चिलिमे जल विद्युत आयोजनाको सुरुङबाट लेदो हटाउन थालिएको जानकारी दिनुभएको छ. यही भदौ 10 गते भोटेको सी नदीमा आएको विनाशकारी हिम पहिरो सहितको बाढीपछि चिलिमे जल विद्युत आयोजनाको सुरुङमा धेरै मानिसहरू फँसिरहेको आशंका छ. त्यहाँ अहिले उद्धार कार्य जारी छ. नेपाली सेनाले भने चिलिमेमा 7 जना मात्रै फँसेको जनाएको छ. उद्धारमा सक्रिय नेपालीले केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा चिलिमे जल विद्युत आयोजनामा पहिलोपटक 3 घट मिटर क्षमताका व्हील लोडर मार्फत लेदो हटाउन थालिएको जानकारी दिनुभएको हो. उहाँले चिलिमे जल विद्युत आयोजनाबाट नागरिकको जीवित उद्धार हुने विश्वास समेत व्यक्त गर्दै आउनु भएको छ. सरकारी मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो. इन्जिनियरिङ अध्ययन गर्न मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी काठमाडौँ लगायत अन्य शहरमा जाने गरेका छन्। यस्तै विद्यार्थी तथा अभिभावकमा अतिरिक्त आर्थिक भार पर्नुका साथै व्यवसाय सराई तथा अन्य व्यावहारिक समस्या सिर्जना भइरहेका छन्। मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ. यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान समेत तय गरिनेछ. नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानसानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्ने भएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद बुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सहदेउता खोलामा जीव दुर्घटना हुँदा मृत्यु भएका 2 जनाको शनाखत भएको छ। दुर्घटनामा चालक सहित 2 जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब परीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका छकी अन्दाजी 15-16 वर्षीय प्रेम कला पुन रहेका छन्। कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिमली आउँदै गरेको लु 1-6-6-0-2-9 नम्बरको जीप देउता खोलाबाट सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा 9 जना घाइते भएका छन्। तीमध्ये 3-4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई समेत पत्राचार गरेको छ। गाउँपालिकाको माग अनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकेको प्रमुख जिल्लाधिकारी निशानराज गौतमले जानकारी दिएका छन्। सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टर मार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च बेहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको बताइएको छ। दुर्घटनापछि स्थानीय प्रहरी लगायतको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हिटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाईको 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गएको भदौ 10 गते र सुबाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरुद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई समेत प्राथमिकता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एकापसमा जोडेर छिटो तयार गर्न सकिने समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: भनिन्छ नि
8: होइन हो पुन्टे, कता जान लागेको?
4: हेर न, म त बिस्तरी बिराइन भए नि, बिराइन भएर नानगढतिर जान लागेको नि।
8: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
9: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
8: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवाद, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना पित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
4: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849-66-984।
10: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
11: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
12: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासती 2 BP मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
11: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
10: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 BP मार्ग, नवलपुर, प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9829040131
12: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
0: औपचारिक निमन्त्रणामा उहाँ एक हप्ताका लागि त्यहाँको भ्रमणमा जान लागेको नेपाली सेनाले जनाएको छ। उहाँ त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्च स्तरीय भेटघाटमा सारिक हुने समेत जनाइएको छ। उहाँ असोज 3 गते नेपाल फर्किने बताइएको छ। जेएनजी आन्दोलनका क्रममा नक्कु कारागारबाट भागेका जबरजस्ती मुद्दाका कैदी नक्कली सुन देखाएर रकम ठगी गर्ने क्रममा पक्राउ परेका छन्। ओखलढुङ्गा सिद्धिचरण नगरपालिका एक घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने 28 वर्षीय अनिस थापालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहिबार बेलुकी 6 बजे टोखा 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। उनले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक पटक गरी 1,39,30,000 रूपियाँ ठगेको प्रहरीको भनाइ छ। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले 5 दिनको थप गरेको छ। उनी जबरजस्ती गर्ने मुद्दामा कैद रहेकै अवस्थामा गत वर्ष भदौ 24 गते नक्खु कारागारबाट भागेका थिए। कपिलवस्तु नगरपालिका छ बर्मेली स्थित बाङ गंगा नदीमा शनिबार राति 81 आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाढ़ी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। कपिलवस्तु नगरपालिका छ कि 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रानी यम्बु र 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय सुषमा जीसी, 18 वर्षीय लालुमाया श्रेष्ठ र 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना विक्क, 24 वर्षीय बिन्द थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरिएको छ। सरकारी मलेसिया श्रमिक पठाउने 250 वटा म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 वटा इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 वटा संस्थाको पूर्व स्वीकृति समेत रोक्का गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
13: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%।
14: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन ओ शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
15: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रर सिमेन्ट गिटी बालुवा ढुङ्गा दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको
16: हजुर। जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिलिमहल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी बालुवा ढुङ्गा निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
17: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
18: भण्डारी इन्टरप्राइजेस फिलिमहल चोक शिव मन्दिर 2, फोन 0778540909, मोबाइल 9987040603, 9987060।
19: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा फार्मेसी सेवा ओपिडी सेवा ल्याब सेवा भिडियो एक्सरे सेवा इसिजी सेवा बाफ सेवा घाउ सफा टाका माइनर ओटी बिरामी निरीक्षण कक्ष सम्पर्क कावासोती सिटी क्लिनिक कावासोती 2 कुमारवती रोड नवलपुर मोबाइल नम्बर 9847005608 र 9412473207
0: छुट्टा छुट्टी द्विपक्षीय बैठक गर्नेछन्। शिखर सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स देशहरूले हाल साझा मुद्रा सृजना गर्ने कुनै प्रस्ताव नगरेको बताइएको छ। यद्यपि विदेश मन्त्रालयले स्थानीय मुद्रामा पारस्परिक व्यापार तथा भुक्तानी प्रवर्धन गर्न ब्रिक्सभित्र छलफल भइरहेको समेत बताएको छ। यसको उद्देश्य सदस्य देशहरूबीचको व्यापारलाई सहज बनाउनु र लेनदेन लागत घटाउनु रहेको उल्लेख छ। ब्रिक्स सम्मेलनको पहिलो दिन शनिबार सदस्य देशहरूले नयाँ दिल्ली घोषणा पत्र अनुमोदन समेत गरेका छन्। जारी घोषणा पत्रमा रूस र चीन लगायत ब्रिक्स देशहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। उनीहरूले आतंककारीहरूलाई आश्रय दिनेहरू विरूद्ध संयुक्त रूपमा कार्यवाही गर्ने समेत बताएका छन्। त्यस्तै इरानसँग जोडिएको युद्धका कारण विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जल रमरूमा जहाजमाथि आक्रमणको नयाँ रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता थप बढेको छ। यसैबीच साउदी अरबले महत्वपूर्ण पूर्व पश्चिम तेल पाइपलाइन समेत अस्थायी रूपमा बन्द गरेको छ। बेलायती नौसेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेसनले आइतबार होर्मुज जल रमरू पार गरिरहेको एउटा जहाजमा प्रक्षेपण जस्तो वस्तु प्रहार भएको जानकारी प्राप्त भएको जनाएको छ। आक्रमणबाट जहाजमा कति क्षति भयो र चालक दलका सदस्यहरूको अवस्था कस्तो छ भने तत्काल स्पष्ट भइ नसकेको समेत बताइएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट आज राति 9:45 बजे काठमाडौँ आइपुग्नेछ। नेपालले शनिबार भएको एसएससी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रो पल्ट एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि सन् 2023 पहिलो पटक एसिया कप खेलेको थियो। त्यति बेला नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरे पनि दुवै खेलमा पराजित भएको थियो। यसपल्ट एसियन क्रिकेट काउन्सिल एसएससीले प्रिमियर कपको विजेताले मात्र एसिया कप खेल्ने व्यवस्था गरेको थियो। त्यसैले नेपाललाई एसिया कपमा पुग्न प्रिमियर कपको उपाधि जित्नै पर्ने दबाव थियो। नेपालले फाइनलमा पहिले ब्याटिङ गर्दै 313 रन बनाएपछि युएईलाई 269 रनमा समेट्दै 44 रनको जित निकालेको हो। जादा जादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। यस वर्षको तीज शुरू, आज दर खाने दिन। मधेसमा 3 वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी। चिलिमेको सुरुङमा थुप्रेको लेदो लोडरले हटाउन थालियो। आज कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, 15 महाधिवेशन बारे छलफल हुने। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 घाइते, घाइतेको उद्धारका लागि हेलिकप्टर माग। पृथ्वी राजमार्गको सड़क खण्ड खुल्न नेपाली सेनाको काम तमादम। भारतद्वारा 3 रेडिमेड पुल हस्तान्तरण। जेएनजी आन्दोलनका बेला भागेका कैदी झण्डै 1.5 करोड़ ठगी आरोपमा पक्राउ। दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन, मोदीले 4 देशका नेतासँग छुट्टा छुट्टै द्विपक्षीय बैठक गर्ने। होर्मुज जल टमरूमा जहाजमाथि फेरि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ्यो। र एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको छनौटमा भएको नेपाली टोली ट्रफी सहित आज स्वदेश फर्किँदै। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो मध्यविन्द्र एफएम 101 मेगाहर्ज।
1: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
2: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर के साथै एक महिनाको दोस्रो बार वरिष्ठ न तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
1: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
2: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा

0: औठी पायल हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
1: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फालफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7093। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: हेलो हेलो लौ ननी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
3: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
2: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
3: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
4: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
3: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
5: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोनी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावासोती 8 नवलपुर, फोन 078-545-182, 078-545-050।
6: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
7: गणपति मिष्ठान्न भण्डार।
6: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
8: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड नवलपुर,
6: फोन 078-545-626, मोबाइल 98-570-8786 र 98-419-1505।
8: सूचना, अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अगेउली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर।
2: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
9: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
2: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
10: हो, दिदी बहिनीको गफ मैले पनि सुने है, गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
9: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
10: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
9: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
2: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हलचोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98-472-42 र 98-693-25050।
9: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
2: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
11: यी सबै गरगहना त हाम्रै कावासोतीमा रहेको भीमदेवचुली सुनचाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिला

0: रहुलादाई पसल
1: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
0: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39792। प्रोप्राइटर भीम सदा शङ्कर, माया सदा शङ्कर र एलेक्स सदा शङ्कर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।

0: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9829040031
2: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
3: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
4: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भएथ्यो, बाँध्दैन होला जस्तो भएथ्यो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
5: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर। रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
4: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
3: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्ध स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
6: फोन नम्बर 056954
7: र मोबाइल 9845181115।
8: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
9: गणपति मिष्ठान्न भण्डार।
8: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
0: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्। कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड, नवलपुर।
8: फोन 078-45-6626, मोबाइल 9857-87-6626 र 9849-15-105।
0: सूचना सूचना सूचना, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।
10: हेलो हेलो, लौ ननी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
11: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
10: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
11: ए त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डकी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियु को व्यवस्था त
6: छ नि। हाम्रो अस्पतालमा आइसियु को पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
11: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
7: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोड्ने सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स हाइड्रोसिल हर्निया पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल कावाश्रुति 8 नवलपुर, फोन 078-540-182, 078-541-050।
12: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
13: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
12: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
13: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
14: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
12: अब तपाईँको सन्तानको सपना टाढा छैन।
15: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चौक ठीक अगाडि।
14: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
13: सन्तान सबैका लागि सम्भव छ।
16: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: रेडियो मध्यविन्द एफएम 101 मेगाहर्ज।
1: मिन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई ऐक्यबद्धता बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउबा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। गृहमन्त्री सुदन गुरुङले गत वर्ष भदौ 27 ऐतिहासिक दिनको रूपमा सम्झिँदै त्यसलाई गम्भीर राजनीतिक अन्यल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताउनु भएको छ। भदौ 23 असाधारण घटनापछि सिर्जना भएको संकटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतको लत पट्टिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। भदौ 23 देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनीतिक नेतृत्वप्रति जनविश्वासपूर्ण रूपमा भत्किएको गुरुङले उल्लेख गर्नुभएको छ। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन, नयाँ अपरिचित र अपरिचित नेतृत्व छ, नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो, उहाँले लेख्नुहुन्छ। 3 देश एउटै प्रश्नमा अड्किएको थियो, देश कता जान्छ, अब कसले निकास दिन्छ, प्रधानमन्त्री को बन्ला, सुरक्षित महसुस होला, मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनुपर्ने चिन्ताका बीच भदौ 27 देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असो 3 साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाय गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुको साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयबद्ध बनाउन निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरणमा लामो समय लाग्ने गरेको तथा प्रमाणीकरणका लागि अपुग कागजातबारे रोजगारदाता कम्पनीलाई एकैपटक जानकारी नदिँदा झन्झट बेहोर्नु परेको गुनासो आएपछि युवा श्रम तथा रोजगार मन्त्रालयले यस्तो निर्देशन दिएको हो। 2083 भदौ 26 मन्त्री परिषद निर्णय अनुसार माग पत्र प्रमाणीकरणका लागि आवश्यक कागजात र प्रमाणीकरण प्रक्रियामा लाग्ने समय सीमा प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार गन्तव्य मुलुकमा रहेको रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएपछि उक्त आवेदनका लागि थप कागजात आवश्यक भए त्यसको विवरण एकमुष्ट रूपमा रोजगारदाता कम्पनीलाई अनिवार्य जानकारी गराउनु पर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
3: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
4: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु, हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
3: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
2: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129040131
4: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
1: 28 गण हेडक्वार्टर कपिल वस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुन साथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिल वस्तु नगरपालिका 6 केही 70 वर्ष गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बयम्बु, 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय कुष्मा जीसी, 18 वर्षीय लालुमाया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 देउता खोलामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोटा गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खोलाङ्गातर्फ जाँदै गरेको लु 160029 नम्बरको जीव आइतबार दुर्घटना परेको हो। दुर्घटनामा परि जीव चालक र 1 महिलाको घटनास्थलमै मृत्यु भएको सानी भेरी 6 का वडा अध्यक्ष पहल सिंह घरतीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिज शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्मेलन गर्दै मोदीले महामारी, जलवायु जन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रियल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मम मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोट सर्वत्र बजार में उपलब्ध छ।
1: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
2: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
1: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
2: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
1: ल, यो त गजब कुरा गर्यो तिमीले। अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छ।
2: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ। साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
3: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 0785458, मोबाइल 9857405727 र 9845383927।
2: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुलचोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
4: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
2: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
4: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग सरोज पोखरेल,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ गरिन्छ।
2: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
4: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेज रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
2: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी।

0: रेडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर संतोष झा।
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ हार्ट जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल्स, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
0: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0878545531, मोबाइल 98570400031 र 98491793। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
3: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला, विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
4: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98214-27593, 98644-65190।
1: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
5: सोलर र इन्भर्टर पायो ल्यायो, उज्यालो उज्यालो थायो भन्ने
6: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज, कावसती इन्द्रचोक, मोबाइल 98510-67650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
7: पुरुष, पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
8: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
9: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रड, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटे नभइकन ठ्याक्क ठुक्क भइदिएको।
4: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिलिमहल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
10: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
11: भण्डारी इन्टरप्राइजेस फिलिमहल चोक, शिव मन्दिर 2, फोन 0778540909, मोबाइल 98570-40603, 98470-60603।

0: दिदी, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98129401।
2: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
0: सूचना, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।
3: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ, त बनाउनका लागि यी सबैको उत्तर स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग
4: हो, मुक्तिको मार्ग जहाँ छ जीवनका सबै उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मधुफेममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5-6 सुन्न नभुल्नुहोस् है। मुक्तर
1: कता राम्रो पाइन्छ नि,
2: यति कुरा पनि थाहा छैन। टाइल भनेपछि त कावसती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
5: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
1: ए, डिजाइन पनि राम्रा छन् र भाइ।
5: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
1: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
2: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावसती 3 हलचोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98472 र 98693 25050।
1: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दर

0: हाम्रो जिम्मेवारी।
1: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
2: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँधेन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पालि भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बन्दा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुक्यो भन्ने लाग्थ्यो। रेडियोमा प्रचार आयो कि होइन, अब खानु पर्यो एकचोटि के हरेस भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर, नजिकै छ यसो भित्रपट्टि भन्ने डाह्रो खोज्दै गए। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
2: मेरो नातिले धेरै निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने
1: छुटकारा पाउनका लागि सम्झनुहोस्
4: फोन नम्बर 056-5959-5954
5: र मोबाइल 98-451-81-115।

0: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
1: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
0: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
1: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
2: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
0: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली,
4: कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
2: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
1: सन्तान सबैका लागि सम्भव छ।
5: आहा, कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
6: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
7: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एक

0: मात्र छाउँ होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनिटरी हाउस, काबसुते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
1: र 9857087510।
2: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि काबसुतीमा खुलिसक्यो
3: गणपति मिष्ठान्न भण्डार।
2: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
3: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावसती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
2: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
3: होइन हौ पुन्टे, कता जान लागेको?
4: हेर न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
3: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
5: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
3: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना टिप्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
4: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9851200832 र 9849366984।
2: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि काबासुतीमा खुलिसक्यो
3: गणपति मिष्ठान्न भण्डार।
2: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
1: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, काबासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
2: फोन 0785406626, मोबाइल 9857087606 र 9419151105।
6: हेलो हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
7: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
6: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
7: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डीको अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि।
8: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इकोकार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
7: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
9: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, काबाश्रुती 8, नवलपुर। फोन 0785401082, 0785401050।

0: रेडियो मध्यविन्द एफएम 101 मेगाहर्ज
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: इट्स 2 PM।
3: यसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषयमा पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन, भ्रष्टाचार मुक्त राज्य संरचना, युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै काङ्ग्रेसको स्थापना कालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ। रसुवा बाढीका कारण त्रिशुली नदीले सडक कटान गर्दा भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सडक खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्य सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असो 3 गतेसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रतिप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट 2 देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका बाँकी खबरहरू। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनु पर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले मल्टो स्टोरी पार्किङका लागि नयाँ सड़क स्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ। महानगर प्रहरी बलको 34 स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डङ्गलले काठमाडौँको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टी स्टोरी पार्किङको व्यवस्था गर्न लागि जानकारी दिनुभयो। र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायु जन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबरलाई खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अब चाल मार्बल अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोचीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस। यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857875010।

0: जीएल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मम मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोठ सर्वत्र बजार में उपलब्ध छ।
1: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
2: गणपति मिष्ठान्न भण्डार।
1: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
2: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
1: फोन 0785406626, मोबाइल 9857076626 र 9419151005।
3: कान्छीकी आमा, यो पाली कान्छी

0: छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
1: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
0: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
1: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
2: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-14-65-233।
0: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
3: हेलो
0: हेलो, लौ ननी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
4: हेलो, हो र? अनि कुन बेलादेखि बेहोस हुनु भएको?
0: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
4: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
5: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि। तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
4: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
6: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8 नवलपुर, फोन 078-45-182, 078-45-050।
7: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपिआई नारायणी सामुदायिक हस्पिटल डाक्टर वसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घन्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड नवलपुर, मोबाइल नम्बर 98470-05608 र 98142-73207।
8: सूचना। अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा 3 अधिवेशनको लागि यही मिति 2083/5/4 गतेको बैठकको निर्णय अनुसार मिति 2083/5/31 गति सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।

0: हजुर सुन्नुहोस् न, बुवा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
0: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावसती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 98088-65942 र 98468-80-62। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
3: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
2: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा, यो चस्मा फालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
4: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: सम्पर्क केवरेनी चस्मा पसल, कावासोती 2 सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98668-56708, 98054-01385।
6: आहा, कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
7: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
8: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ, होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनिटरी हाउस, कावासोती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 0785406585
9: र 98577-87510।
10: होइन हौ पुन्टे, कता जान लागेको?
1: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
10: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
11: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
10: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
1: ए उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512-00-832 र 98449-66984।
12: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
13: गणपति मिष्ठान्न भण्डार।

0: होस् काबासोती नगरपालिका दुई कुमारवती कलेज रोड नवलपुर।
1: फोन 0778 540 6626 मोबाइल 9857 87 6626 र 9849 15 105।
2: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
3: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो थियो, बाँधेन होला जस्तो भयो थियो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो पाली भगवान सारे भयो। सबै दाजुभाइ दिदी बहिनीहरू
4: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खाने भनेर। रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने लाएर खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
3: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
2: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
5: फोन नम्बर 056 59 59 54 र मोबाइल 9841 81 115।

0: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोड गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
1: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
2: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
3: सम्पर्क श्री लक्ष्मी सुनसादी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनसादी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
4: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
5: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
4: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
5: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
4: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
5: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
4: ल उसो भए अहिले गइहाल्नुहोस्।
6: सम्पर्क सुलभ इन्टरप्राइजेज कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 98-36-59-318।

0: कावासोती सिटी क्लिनिकमा।
1: कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
2: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
1: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
2: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
3: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-614-65-233।
1: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
4: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
5: गणपति मिष्ठान्न भण्डार।
4: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
0: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2 कुमारवती कलेज रोड, नवलपुर।
4: फोन 078-545-6620, मोबाइल 98-570-87-6620 र 98-419-15-105।
6: मध्यबिन्दु समय सूचक,
7: मध्यबिन्दु समय सूचकको साथमा
8: कावासोतीकै विश्वासिलो, भरपर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
9: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
8: मोबाइल 98-470-73-308, 98-175-92-103।
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2 कुमारवर्ती कलेज रोड, नवलपुर।
4: फोन 078-545-6620, मोबाइल 98-570-87-6620 र 98-419-15-105।
6: मध्यबिन्दु समय सूचक,
10: यति बेला दिउँसोको 3 बजेको छ।
11: बाणगङ्गा नदीमा फसेका 12 जनाको सकुशल उद्धार, रुकुम पश्चिममा जीव दुर्घटना, 2 जना मृत्यु, 9 घाइते। युद्धको तनाव र जलवायु सङ्कटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीको खुलासा। इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जावा सागरमा सम्पर्कविहीन। र नेपाली मूलका दिपेशको कप्तानीको टिमले जिते इङ्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि।

0: सूचना अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिर्पाली, अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था काबासोती 16 डन्डा नवलपुर।
1: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, काबासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
2: यी सबै गरगहना त हाम्रै काबासोतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
1: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। काबासोती कहाँनिर होला दाई पसल?
2: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
3: सम्पर्क मोबाइल 9847073308, 9815092103 र 9806739792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
4: परिवर्तनको बढ्दो जोखिममा रहेको बन्दी प्रदर्शनमा जलवायु न्याय हानि तथा क्षति, जलवायु अनुकूल उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछ। भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताउनु भएको छ। नेपाली काँग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेन्जी आन्दोलन भएको थियो। काँग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेन्जी आन्दोलनका विषयमा पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन, भ्रष्टाचारयुक्त राज्य संरचना, युवा प्रतिनिधि र परिवर्तनको भावलाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै काँग्रेसको स्थापना देखि नै मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ। नेपाली काँग्रेसको आन्तरिक विवाद र महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मिन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई ऐक्यबद्धता बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागिता हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय, डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरेका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशन को मिति सार्वजनिक गर्न अपील गरेका थिए। गृहमन्त्री सुदन गुरुङले गत वर्ष भदौ 27 को ऐतिहासिक दिनको रूपमा सम्झिँदै देशलाई गम्भीर राजनीतिक अन्यल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताउनु भएको छ। भदौ 23 को असाधारण घटनापछि सिर्जना भएको संकटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतको लटपत्तिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। भदौ 23 पछि देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनीतिक नेतृत्वप्रति जनविश्वास पूर्ण रूपमा भत्किएको गुरुङले उल्लेख गर्नुभएको छ। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन, नयाँ अपरिचित र अपरिचित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। उहाँले लेख्नुहुन्छ, 3 दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ, अब कसले निकास दिन्छ, प्रधानमन्त्रीको बन्दा सुरक्षित महसुस होला, मुलुक लामो समय पावर भ्याकुममा रहन नहुने र राज्य सञ्चालन हुनै पर्ने चिन्ताका बीच भदौ 27 मा देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढाएको छ। सड़क भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीडितता अन्तर्गत काली प्रसाद कडाको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क कटान गरेको थियो। प्रधान सेनापति अशोकराज सिद्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेन्जिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको नियन्त्रणमा उहाँ आइतबारदेखि असो 3 गतेसम्म साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिद्देलले बेन्जिङमा आयोजना हुने 13 बेन्जिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601111100, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरूषलाई गैराति सशस्त्र प्रहरी बल नेपाल र नेपाल नम्बर 28 गण हेड क्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका 6 की 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार र 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रामी बयम्बु, 32 वर्षीय मीना बयम्बु, 45 वर्षीय बेलमती सुनार, 45 वर्षीय सुषमा जीसी, 18 वर्षीय लाल माया श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परिवार, 40 वर्षीय बिना बिक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु 1-6-60-29 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा परे जीप चालक र 1 महिलाको घटनास्थलमा मृत्यु भएको सानी भेरी 6 वडा अध्यक्ष पहल सिंह घर्तीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 जना सवार थिए। घाइते 9 जना मध्ये 4 जनाको अवस्था गम्भीर छ भने 5 जनाको अवस्था मध्ये रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाएर एआई क्षमतामा सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले मल्टी स्टोरी पार्किङका लागि नयाँ सडक स्थित नेपाल वायु सेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ। महानगर प्रहरी बलको 34 स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डङ्गोलले काठमाडौँको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टी स्टोरी पार्किङको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97 12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

सोच एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: एकमात्र डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर, विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने सङ्कटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाइ छ। इन्डोनेसियामा 240 जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जावा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भग्रो ट्रान्सपोर्ट 8 नामक उक्त जहाज पूर्वीय जावाको सुराबायाबाट बर्नियो टापुस्थित दक्षिण कालिमन्तन प्रान्तको राजधानी बन्जार मासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जार मासिन स्थित सर्च एन्ड रेस्क्यू अफिसका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो। त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जावा सागरमा बन्जार मासिनको एउटा बन्दरगाहबाट करिब 148 किलोमिटर टाढा देखिएको थियो। उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन्। हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन। अब खेल खबर। क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्यान्डको लर्डसनमा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडलसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने 1 खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए। गुल्मी मूलका दिपेश बेलायतमा हुर्केका हुन्। उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन्। 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसङ्घ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने। नेपाली काङ्ग्रेसको संशोधित विधानमा जेएनजी आन्दोलन पनि समावेश। गगनले माग पूरा गरे। काङ्ग्रेस एकताको अपिल गर्ने नेताहरू महाधिवेशनमा सहभागी हुने। पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम सुरु। प्रधान सेनापति अशोकराज सिग्देलले चीनको औपचारिक भ्रमणका लागि बेन्जिङ प्रस्थान। सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने नेपाल प्रहरीका महानिरीक्षक ध्यानबहादुर कार्कीको भनाई। कपिल वस्तुको बाणगंगा नदीमा फँसेका 12 जनाको सकुशल उद्धार। रुकुम पश्चिममा जीव दुर्घटना, 2 जनाको मृत्यु, 9 घाइते। युद्धको तनाव र जलवायु सङ्कटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने, मोदीको खुलासा। इन्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता, जावा सागरमा सम्पर्कविहीन। र नेपाली मूलका दिपेशको कप्तानीको टिमले जित्यो इङ्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि। हस्त, नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नवलपुर अस्पताल प्राली कावासोती आर्ट फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
1: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
0: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
1: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
0: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
0: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
1: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
0: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
1: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
0: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
0: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
1: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7093। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
2: आहा, कति राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
3: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
4: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुती 8 हल चोक नवलपुर, प्रोप्राइटर महेन्द्र भण्डारी, फोन 078-545-685
5: र 98-570-87-510।
6: दिदी, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
7: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
7: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
6: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 98-129-0-40-31
8: र 97-493-81-588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
9: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो।
5: कामै गर्न पाएको छैन, अब त दिक्क लागिसके यार।
8: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
5: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
8: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
5: ल यो त गजब कुरा गर्यो तिमीले, अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छ।
8: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
9: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 0785458, मोबाइल 9857405727 र 9845383927।
8: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
10: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 to 6 PM सुन्न नभुल्नुहोस् है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
7: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
8: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
13: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
7: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
13: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
7: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
8: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हलचोक नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 9847742242 र 9693-25050।
7: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।

0: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
1: अब पर्दैन अन्त बजार बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
0: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
2: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
1: प्रोप्राइटर ईश्वर राज गुरौ, फोन 0785140012, मोबाइल 9897074697।
3: Havells, Low Wage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Noel Parasiko Adhikarik Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.
4: Didi, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
5: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
6: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
5: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाईली, मोबाइल 9829040031
6: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
7: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
8: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
7: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर। प्रोप्राइटर गंगा काफले, मोबाइल 9824275993, 9964465190।
6: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
9: होइन हौ पुन्टे, कता जान लागेको?
10: हेर्नु न, म त बिस्तरी बिराम भए नि, बिराम भएर नानगढतिर जान लागेको नि।
9: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
11: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
9: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
10: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852008032 र 9849066984।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला अपराह्नको 4 बजेको छ।
7: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
8: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी। हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
9: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
8: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
7: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोपाइटर लोकेश रसाइली, मोबाइल 9829040031
9: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
10: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
9: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
10: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
9: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
9: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
10: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
9: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
10: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
10: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
9: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
10: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
9: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
10: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0785405531, मोबाइल 9857040031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
5: कुटी हान्ने
11: होइन मुस्काने घर झिलिमिली भयो भनेर बरु चोरी फुरी देखाउँदै हाँसिरहेछस् त
5: लोड सेडिङलाई पनि मैले त ढुक्काएर ल्याउ भन्ने कुटी हान्ने त्यही इन्डर टुकको पर्जोर इन्टरप्राइजेसमा सस्तोमा सोलर र इन्भर्टर पायो त्यही भन्ने ल्यायो उज्यालो छायो भन्ने मुटे हाँसेर मर्ने भयो बा
12: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइटका विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ सम्पर्क प्रज्वल इन्टरप्राइजेस कावसती इन्द्र चोक मोबाइल 98510 67650 प्रोप्राइटर पुरुषोत्तम भोसाल
13: पुरानो ब्याट्री लिएर आउनुहोस् नयाँ ब्याट्री लिएर जानुहोस्
14: सूचना सूचना सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ काब अध्यक्ष गोपाल सिरपाली अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर
15: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू
16: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो त्यो बाँध्दैन होला जस्तो भयो त्यो दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पाली भगवान सारे भयो सबै दाजुभाइ दिदी बहिनीहरू
17: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए पहिला त मर्न पाए हुन्थ्यो सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने तार खोज्दै गएँ त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भा
16: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा त्यही रूपालीमा जानु पर्छ भन्यो त्यहाँ गयो भने राम्रो उपचार पाउँछ
15: बिना अपरेसन पाइल्स बिना पत्थरी तथा बच्चादेखि वृद्ध सम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
18: फोन नम्बर 056-59-59-54
19: र मोबाइल 98-451-81-115
20: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ
21: अब पर्दैन अन्त बजार बजार टुल्न तपाईँका लागि हुँदैछ एउटै सहारा त्यो हो सहारा इलेक्ट्रोनिक
20: रेडियो डिभिडी एलसीडी एलईडी मोनिटर युपिएस इन्भर्टर साउन्ड सिस्टम फ्यान होम थिएटर इमर्जेन्सी लाइट मोबाइल टेलिफोन सेट स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ
22: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ सम्पर्क सहारा इलेक्ट्रोनिक्स कावासोती 2 बिपी चोकबाट हाट बजार जाने बाटो
21: प्रोप्राइटर ईश्वर राज गुरौ फोन 0785-41-012 मोबाइल 98-470-74-697
23: Habels, Low Weight, Sidon, Aisin, Tata Voltas, Idea PowerTech, Nawal Parasiko Adhikarik Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.
24: OSR Digital, Entertaining the Nation.
25: 32 जडीबुटी युक्त कपाल झर्न रोक्ने नयाँ कपाल उमार्ने कपाल कालो बनाउने श्रीकेश जडीबुटी आयुर्वेदिक हेयर ओइल
26: Bravo Bank A reason for your success
27: Passion the lifetime tissue sadhai sangai

0: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
1: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
0: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
1: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
0: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
1: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
0: ल उसो भए अहिले गइहाल्नुहोस्।
2: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोते 3 थकाली चोक, प्रोपाइटर गणेश रिजाल, मोबाइल 98 36 59 318।
3: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
4: गणपति मिष्ठान्न भण्डार।
3: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
2: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
3: फोन 078-546-6626, मोबाइल 98-570-87-6626 र 98-419-15-105।
5: आहा, कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
6: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
7: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासोते 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 078-546-685
8: र 98-570-87-510।
9: ओहो मित्र, रेबनको स्टाइलिस चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा, हेर त, ठगेछ यार मलाई त।
10: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
9: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा थालेर अलि दामी चस्मा लिगिहाल्नु पर्यो।
3: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: सम्पर्क केउरेनी चस्मा पसल, कावासोती 2, सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-68-56-708, 98-054-01-34।

0: होइन हौ पुन्टे, कता जान लागेको?
1: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
0: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
2: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
0: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना पित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
1: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852008032 र 9849066984।
3: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
4: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
5: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
4: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078540790, मोबाइल 9847053410, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
6: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर, मोबाइल नम्बर 9847005608 र 9142073207।
7: रेडियो मध्यविन्द्र FM 101 MHz।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: कामासुतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0775406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 5 बजेको छ।
7: मेरो मलाई राम्रो डिजाइनको एक सेट गहना बनाउनु छ, तर आजकल नयाँ डिजाइनका गहना खोज्नै गाह्रो भइसक्यो है।
8: त्यो त पुरानो कुरा भए प्रतिभा, म त सधैँ जाने एउटै ठाउँ जुन सबैले जानेको भरपर्दो पसल छ नि।
7: कहाँ हो र निरु, मलाई पनि भन न।
8: हाम्रै कावासती 2 थानाचुकमा रहेको बाबुराम एन्ड सन्स ज्वेलर्समा आधुनिक डिजाइनदेखि परम्परागत सम्मका सम्पूर्ण गरगहना र आकर्षक डायमन्ड हिराका गहना पनि पाइन्छ।
7: साँच्चै हो र, क्वालिटी कस्तो हुन्छ त?
8: क्वालिटीको चिन्तै नगर्नु प्रतिभा, 100% विश्वसनीय आकर्षक डिजाइन र उचित मूल्य, एक पटक गएपछि फर्किन मनै लाग्दैन।
7: ए हो र, अब त म गहना बनाउन अहिले नै जान्छु।
9: हजुर, हामी कहाँ विगत 30 वर्षदेखि निरन्तर तपाईँहरूकै सेवामा समर्पित विश्वासिलो र भरपर्दो बाबुराम एन्ड सन्स ज्वेलर्स कावासोती 2 थानाचोक रेड हाउसमा तपाईँहरूको चाहना अनुसार रेडिमेड तथा अर्डर अनुसारका आधुनिक डिजाइनका गरगहना, 22 क्यारेटका गरगहना तथा आकर्षक डायमन्ड हिराका गहना शुद्धताको ग्यारेन्टी सहित बजार भावमै सट्टा पट्टा सुविधा र आफ्नै कारखानामा उत्पादित स्टाम्प सहितका गरगहनाहरू उपलब्ध गराइन्छ। सम्पर्क बाबुराम एन्ड सन्स ज्वेलर्स कावासोती 2 थानाचोक नवलपुर, प्रोपाइटर सन्तोष विश्वकर्मा, फुलमाया विश्वकर्मा। फोन 0785950014, मोबाइल 9857087132, 9471219 र 9471219।
8: तपाईको विश्वास, बाबुराम एन्ड सन्स ज्वेलर्स आधुनिक डिजाइनका सम्पूर्ण गरगहना तथा उत्कृष्ट डायमन्ड हिराका गहना एकै ठाउँमा। आजै आउनुहोस्, आफ्नो सौन्दर्यमा थप चमक ल्याउनुहोस्।
10: दिदी, तपाईले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्केको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
11: हजुरलाई नभनेर कसलाई भन्नु त? साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
11: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
10: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोपाइटर लोकेश रसाइरी, मोबाइल 9829040031
8: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
12: हाम्रै बजार कावासोती थाना बिपी चोकमा रहेको लुम्बिनी फार्मेसीमा प्रत्येक महिनाको पहिलो शनिबार नयाँ मेडिकल कलेज भरतपुरबाट मोटु तथा छाती रोग विशेषज्ञ डाक्टर विष्णुमणि धिताल, दोस्रो शनिबार भरतपुर सरकारी अस्पतालका छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टर शशि हिराजन र प्रत्येक महिनाको अन्तिम शनिबार वीर अस्पताल काठमाडौँका न्युरो तथा मस्तिष्क सम्बन्धी प्रोफेसर डाक्टर ध्रुवराज अधिकारी आउँदै हुनुहुन्छ। विभिन्न समस्या भएका बिरामीहरूले समयमा नै सम्पर्क राख्नुहोस्। हाम्रा सेवाहरू मोटु तथा छाती रोग सम्बन्धी सम्पूर्ण सेवा, मूर्छा पर्ने रोग, टाउको दुखी रहने, रेङ्गटा लाग्ने, निद्रा नलाग्ने, मानसिक रोग, मनमा धेरै कुरा खेलिरहने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, शरीरमा सिल्क हान्ने, हात खुट्टा नचल्ने, प्यारालाइसिस, ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु तथा छाती सम्बन्धी रोग, मुटुको इको ईसीजी समेत गरिन्छ। साथै यौन रोग, छाला तथा कुष्ठ रोग सम्बन्धी हरेक समस्याको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क लुम्बिनी फार्मेसी एन्ड पोली क्लिनिक, कावासोती 2 बीपी चोक, नवलपुर। सम्पर्क फोन 0785408044, मोबाइल 98 4 70 46 379।
5: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
13: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
14: सम्पर्क आईसी ब्युटी एकेडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 98 2 14 27 593, 98 6 44 65 190।
8: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
15: सूचना सूचना सूचना, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।
16: होइन हौ पुन्टे, कता जान लागेको?
17: हेरौ न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
16: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुल चोक नारायणगढमा खुलेको छ नि।
18: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
16: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवाद, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
17: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98 5 12 00 832 र 98 4 39 66 984।

0: ए सरिता बहिनी, कता पुगेर आउनु भयो?
1: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
0: यति कुरा पनि थाहा छैन? टाइल भनेपछि त कावासती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
2: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइट को भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
1: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
2: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
1: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
0: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावसुती 3 हल चोक, नवलपुर। प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा। मोबाइल 9842 42 242 र 9693 25050।
1: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
0: हेलो हेलो, लौ नानी हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
3: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
0: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
3: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन NPI कालीगण्डीकी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि?
4: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनुभयो हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
3: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
5: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ट जोनी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेसन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेसन, महिलाहरूको पाठेघरको अपरेसन साथै अन्य समस्याहरूको अपरेसन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि NPI कालीगण्डकी अस्पताल, कावासोती 8, नवलपुर। फोन 078-45-182, 078-45-150।
6: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
7: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भएथ्यो, बाँध्दैन होला जस्तो भएथ्यो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू सबै त्यही रूपालीमा जानु उपचार गर्नु।
8: मलाई दम, खोकी, चिया चिया हुन्थ्यो, ज्यान करकर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो, छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर, रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
7: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो, छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
6: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
9: फोन नम्बर 056-59-59-54
10: र मोबाइल 98-451-81-115।
11: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
12: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
13: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
9: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा। प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
10: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर। अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
14: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
10: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा, जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
14: सन्तानको अभावले थलिएका धेरै दम्पतीका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
15: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
10: अब तपाईँको सन्तानको सपना टाढा छैन।
16: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
15: सम्पर्क नम्बर 97-688-80-286, फोन नम्बर 078-595-948।
14: सन्तान सबैका लागि सम्भव छ।
17: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
18: गणपति मिष्ठान्न भण्डार।
17: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
19: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्, कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
17: फोन 078-545-6026, मोबाइल 98-570-87-6026 र 98-419-15-105।
20: आहा, कति राम्रो टाइल मार्बल! अझै यो हात धुने भाँडो झनै कति राम्रो! ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि! होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
21: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस। यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
22: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 078-545-6085
23: र 98-570-87-510।

0: इम्पीरियल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसार मीट मसला मोमो मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोठ सर्वत्र बजार में उपलब्ध छ।
1: दिदी तपाईले लगाउनु भएको कानको झुम्का घाँटीको नेकलेस कति राम्रो डिजाइनको आहा अनि कति चम्केको इनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
2: हजुरलाई नभनेर कसलाई भन्नु त असाची कहाँ बनाउनु भएको दिदी हजुरले यति राम्रो डिजाइनका गरगहना हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
3: सुप्रिया बहिनी यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
2: हुन्छ दिदी म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
1: हजुर हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगहनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल कावासोती दुई बीपी मार्ग नवलपुर प्रोपाइटर लोकेश रसाइली मोबाइल 9891040131
3: र 9743981588 आधुनिकता गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल तपाईँको विश्वास हाम्रो पहिचान।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुवा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावसती थाना चोक अगाडि ए टु जेड मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको ए टु जेड मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9808-65942 र 9804-80062। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
3: गणपति मिष्ठान्न भण्डार।
2: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ, जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
3: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
2: फोन 078-540-626, मोबाइल 98-570-87-626 र 98-419-15-105।
4: इन्भर्टर पायो ल्यायो, उजेलै उजेलै छायो भन्ने मुटे हाँसेर मर्ने भयो।
0: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज कावसती इन्द्रचोक, मोबाइल 98-510-67-650, प्रोप्राइटर पुरुषोत्तम भोसाल।
5: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।
1: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
6: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
7: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ, तपाईँ पनि त्यही जानुहोस्। त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
6: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासोती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 98-470-53-410, 98-473-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: कामासोतीकै विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 6 बजेको छ।
7: It's 6 PM.

0: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। भोटेकोशी बाढी, हालसम्म 1386 जनाको शव फेला सम्बन्धी खबरबाट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण अहिलेसम्म 1386 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 199 जना, धादिङमा 71 जना, चितवनमा 364, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 230 र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकको 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम सकिएसँगै केही बेर अगाडिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो। यसअघि खाली ग्यास बुलेट घुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध भएको थियो। त्यसता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आउने जाने गरेका थिए।
6: चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिड हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनु भएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँघुरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धारकर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धारकर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्।
7: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड्दै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौगोलिक भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी भोटेकोशी हेलेन्डे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारकका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आयोगको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ।
6: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण धिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आइतबार संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिम मुक्त गर्नै पर्छ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौं, तयारी सकिएपछि निर्णय लिनेछौं, उहाँले भन्नुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो। विज्ञहरूसँग परामर्श लिँदैछौ, छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ, जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौ, मन्त्री श्रेष्ठले बताउनुभयो।
7: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुनेहुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थलमा पार्किङको व्यवस्था गरिएको छ। हामीसँग खबर बाँकी नै छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एसोस एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्यूयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको मञ्चबाट नेपालको धारणा राखेर मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि हिमाल, हिमनदी, नदी प्रणाली र तीनमा आश्रित समुदाय जलवायु परिवर्तनको बढ्दो जोखिममा रहेको भन्दै प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन्। भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले नेपाल जस्ता न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा हेरेर नपुग्ने बताउनु भएको छ।
3: रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने कार्य अगाडि बढ़ाएको छ। सड़क भाषिएको स्थलमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य प्रेतना अन्तर्गत काली प्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अगाडि बढाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। भाद्र 10 रसुवा क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीको वहाव बढ्दा नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क कटान गरेको छ।
2: कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढीमा फँसेका 12 सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र एक पुरूषलाई गैराति सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेको भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। अधिकारीका अनुसार नदीमा पानीको बहाव बढेपछि त्यहाँ फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो। कपिलवस्तु नगरपालिका 6 70 गोमा परियार, 70 किरली परियार, 24 कविता कुमाल, 38 रामी बयम्बु, 32 मीना बयम्बु, 45 बेलमती सुनार, 45 सुषमा जीसी, 18 लालुमाया श्रेष्ठ, 34 लक्ष्मी परियार, 40 बिना बिक, 24 बिन्दा थापा तथा 37 रेशम परिवारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।
3: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 9 घाइते भएका छन्। प्रहरीका अनुसार कोट गाउँबाट गाउँपालिकाको केन्द्र सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको LU-1C-6029 नम्बरको जीप आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा परि जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी 6 वडा अध्यक्ष पहल सिंह घर्तीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन सकेको छैन। जीपमा कुल 11 सवार थिए। घाइते 9 मध्ये 4 अवस्था गम्भीर छ भने 5 अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो।
2: प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा उहाँ आइतबारदेखि असोज 3 साताव्यापी भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले प्रधान सेनापति सिग्देललाई विदाई गर्नुभयो। नेपाली सेनाका अनुसार प्रधान सेनापतिको चीन भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
3: नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो।
2: नेपाली काँग्रेसको संशोधित विधानमा जेएनजी आन्दोलनलाई पनि समावेश गरिएको छ। 2082 साल भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेएनजी आन्दोलनका विषय पनि समावेश गरेको हो। 2082 साल भदौ 23 र 24 गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन भ्रष्टाचारमुक्त राज्य संरचना युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै विधानको प्रस्तावनामै लेखिएको छ। साथै कांग्रेसको स्थापनाकालदेखिका मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ।
3: नेपाली काँग्रेसको आन्तरिक विवाद र महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन्। देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गरेका थिए। नेपाली खबरमा हामीसँग खबर बाँकी नै छन्।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: दिदी तपाईले लगाउनु भएको कानको झुम्का घाँटीको नेकलेस कति राम्रो डिजाइनको आहा अनि कति चम्किएको इनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई
1: हजुरलाई नभनेर कसलाई भन्नु त असाची कहाँ बनाउनु भएको दिदी हजुरले यति राम्रो डिजाइनका गरगहना हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ
2: सुप्रिया बहिनी यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती दुई बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ ढुक्क हुनु बहिनी
1: हुन्छ दिदी म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु
0: हजुर हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल कावासोती दुई बिपी मार्ग नवलपुर प्रोपाइटर लोकेश रसाइली मोबाइल 9899040131
2: र 9749081588 आधुनिकता गुणस्तर र भरोसाको उत्तम छनोट लक्ष्मीको सगरमाथा सुनचाँदी पसल तपाईँको विश्वास हाम्रो पहिचान
0: सूचना अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ काब अध्यक्ष गोपाल सिरपाली अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती 16 डन्डा नवलपुर
3: आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाइएको बताएका छन् एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित पार्ने उनको भनाइ छ
4: अब खेल खबर क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर 15 क्लब नेशनल कपको उपाधि जितेको छ फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाड़ीलाई रन आउट पनि गरे निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन् उनले नटिङहमसायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्दै आएका छन् 14 वर्षकै उमेरमा नटिङहमसायर एकाडेमीमा छनौट भएका उनले भारतको वाङखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्
3: जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
4: भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या 1386 पुग्यो चिलिमेको सुरुङभित्र ठूला ढुङ्गा भेटियो स्काभेटरले हटाइँदै
3: अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने जोखिमपूर्ण हिमपात हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको भनाई
4: भोलि हरितालिका तीज पर्व नेपाली महिलाहरूले हर्षोल्लासपूर्वक मनाउँदै पशुपतिका 4 वटै ढोका बिहान 3 बजेदेखि खुल्ने
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्ने दिन राष्ट्रसंघ अगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने नेपाली कांग्रेसको संशोधित विधानमा जेन्जी आन्दोलन पनि समावेश
4: पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङको काम शुरू प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेजिङ प्रस्थान सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण नहुने नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भनाई
3: युद्धको तनाव र जलवायु संकटको मार कुनै न कुनै रूपमा सबैलाई पर्ने मोदीको खुलासा इण्डोनेसियामा 240 यात्रु बोकेको जहाज बेपत्ता जाभा सागरमा सम्पर्कविहीन
4: र नेपाली मूलका दिपेशको कप्तानीको टीमले जित्यो इङ्ल्याण्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि
3: हवस् त नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुने नै छौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: राम्रो टाइल मार्बल, अझ यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
1: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावा सोजीको हलचोकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
2: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर वान ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, काबसुती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
3: र 9857087510।
4: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, काबसुतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
5: यी सबै गरगहना त हाम्रै काबसुतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
4: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
5: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ, नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचुली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
6: सम्पर्क मोबाइल 9847073308, 9175992103 र 9806739792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
5: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
7: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
8: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासुती 2 बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
7: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
5: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बिपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाईली। मोबाइल 9829040031
8: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
9: ए हजुर, सुन्नुहोस् न बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
9: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावासुती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासुती थाना चोकको
3: टू जेड मोबाइल हाउस को आड़मा संपर्क मोबाइल 9898065942 र 9848080062 400, 600 and 800,000 पसल तपाईको संतुष्टि नै हाम्रो चाहना।
10: कान्छीकी आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नु भएको थियो, होइन र?
11: सोच्दैछु दिदी, नयाँ ठाउँ जाऊ कि पुरानै भरपर्दो ठाउँ खोजु।
10: लौ, थाहा पाउनु भएको छैन र? हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
11: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा? त्यसो भए त ढुक्क भयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
3: हो, तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढ गाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 0875595979, मोबाइल 9864465233।
10: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
12: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
13: स्टाइलिस खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केउरनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
12: ए हो र, ल हिँडिहाल त केउरनी चस्मा पसलमा, यो चस्मा फालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
14: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसार

0: राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन काउसती छ विष्णुनगरमा, तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
1: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
2: सम्पर्क आईसी ब्युटी एकेडेमी एन्ड ब्युटी पार्लर, कावासुती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले। मोबाइल 9824275993, 9864465190।
3: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर। तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
4: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू?
5: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो, बाँध्दैन होला जस्तो भयो, दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विशेष भयो। पाली भगवान सारे भयो, सबै दाजुभाइ दिदी बहिनीहरू
6: छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए। पहिला त मर्न पाए हुन्थ्यो, सबैले सुख पाउँछन् भन्ने लाग्थ्यो, रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि कि हरेस खानी भनेर। रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ, यसो भित्रपट्टि भन्ने डाँडो खोज्दै गएँ। त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भा।
5: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो, त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो। छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा, त्यही रूपालीमा जानु पर्छ भन्यो, त्यहाँ गयो भने राम्रो उपचार पाउँछ।
4: बिना अपरेसन पाइल्स, बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्।
7: फोन नम्बर 056-59-59-54
8: र मोबाइल 9841-81-115।
9: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
10: कावासोतीमा भर पर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
11: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ, सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिँदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ।
12: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार। फोन 078-540-790, मोबाइल 9847-53-410, 9843-55-911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
13: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम त गाह्रो भएको छ मलाई।
14: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
13: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
14: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
13: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
14: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
13: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
15: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863-59-318।
16: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।

0: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस्। बाई बाई।
1: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
0: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली, अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
2: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
1: अब तपाईँको सन्तानको सपना टाढा छैन।
3: आमा क्लिनिक प्राली, कावसुती 8 फिल्म हल चोक ठीक अगाडि।
2: सम्पर्क नम्बर 97688 80286, फोन नम्बर 078595948।
0: सन्तान सबैका लागि सम्भव छ।
4: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् क्या मलाई।
5: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी हजुरले यति राम्रा डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
6: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
5: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
4: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनसादी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोपाइटर लोकेश रसाइली, मोबाइल 98129040031
6: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो मध्यबिन्दु एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 to 6 PM सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
10: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
6: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
10: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
6: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोके, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
6: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
10: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
6: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
10: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी।
10: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा।
6: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ।
10: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
6: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
10: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर। फोन 0878545531, मोबाइल 98570400031 र 98491793। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
11: होइन हौ पुन्टे, कता जान लागेको?
12: हेर न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
11: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
13: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
11: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबात, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना पित्त, निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
12: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98512008323 र 98439669484।
14: हेलो हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
15: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
14: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
15: ए, त्यसो भए त बुवालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौँ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि।
16: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छँदै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
15: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
17: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8 नवलपुर। फोन 0785401182, 0785401050।
18: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? के इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
19: अब पर्दैन अन्त बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
18: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
20: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासोती 2 बिपी चोकबाट हाटको जार जाने बाटो।
19: प्रोप्राइटर ईश्वर राज गुरौ। फोन 0785401012, मोबाइल 98470074697।
21: Habels, low weight, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Nawal Parasi ko adhikarik bikreta, AC, freeze, washing machine, cooler fan, sound system, wholesale tatha khudra mulle ma paincha.
22: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन, भरतपुर सेन्टर हस्पिटल, डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर। मोबाइल नम्बर 98470568 र 98142307।

0: मध्यबिन्दु समय सूचक,
1: मध्यबिन्दु समय सूचकको साथमा
2: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुन चाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
3: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
2: मोबाइल 9847073308, 9175792103।
4: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
5: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
0: मध्यबिन्दु समय सूचक,
6: यति बेला साँझको 7 बजेको छ।
7: लाख्यो होइन, यो त नयाँ ठाउँमा पो आइपुगे कि क्या हो? ल हेर, हेर्दा त यो शेर दाजुको घर जस्तो पो छ त। होइन हो शेर दाजु, कसरी यति छिटो घर कहाँबाट सामान ल्याइवरी हो? म त छक्क पो परे त।
8: अब कुरो के भन्दाखेरिलाई, काउसोतीको भण्डारी इन्टरप्राइजेसमै भन्दाखेरिलाई रड, सिमेन्ट, गिटी, बालुवा, ढुङ्गा, दक्ष ठेकेदार सबै व्यवस्था हुँदो रहेछ। झन्झटै नभइकन ठ्याक्क ठुक्क भइदिएको।
9: हजुर, जगदम्बा सिमेन्टको आधिकारिक डिलर भण्डारी इन्टरप्राइजेस फिलिमहल चोकमा सिमेन्ट, रड, जस्ता, किलाकाटी, टाइल, रङ रोगन पाइप लगायत सेनेटरी एवं हार्डवेयरका सम्पूर्ण सामग्री सहित गिटी, बालुवा, ढुङ्गा, निर्माण सामग्री साथै दक्ष अनुभवी ठेकेदारका लागि समेत सम्पर्क गर्नुहोस्।
10: एसियन पेन्ट्सको आधिकारिक विक्रेता
11: भण्डारी इन्टरप्राइजेस फिल्महल चोक, शिव मन्दिर 2, फोन 0785409909, मोबाइल 9570406603, 9470607603।
12: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
13: यी सबै गरगहना त हाम्रै कावासोतीमा रहेको भीमदेवचुली सुन चाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मङ्गलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, यहाँ त पुरानो गरगनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
12: ए हो र दाई, ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासोती कहाँनिर होला दाई पसल?
14: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ। नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचोली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
4: सम्पर्क मोबाइल 9847073308, 9175092103 र 9806739700। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुन चाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
15: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको, यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
16: हजुरलाई नभनेर कसलाई भन्नु त, असाची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
12: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बिपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
16: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
15: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बिपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9829040031
12: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान। कान्छी के आमा, यो पाली कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो होइन र?
17: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
12: लौ, थाहा पाउनु भएको छैन र हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती तीन सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
5: ए 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा, त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
17: हो तपाईँ हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौँ। सम्पर्क जगत ज्वेलर्स कावासोती 3 सभापति चोक नवलपुर, फोन 078-595-579, मोबाइल 98-14-65-233।
12: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
18: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर एक हप्ता भइसक्यो, कामै गर्न पाएको छैन, अब त दिक्क लागिसक्यो यार।
12: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
18: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
12: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
18: ल यो त गजब कुरा गर्यो तिमीले, अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छु।
12: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
18: थप जानकारीको लागि मोडर्न कम्प्युटर कावासोती 2 नवलपुर, प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल, फोन 078-545-558, मोबाइल 98-75-40-527 र 98-415-83-927।
12: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी। नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
19: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
12: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
19: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
12: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ,
12: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ,
19: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
12: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
19: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
19: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
12: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
19: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ,
12: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
19: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।

0: होइन हौ पुन्टे, कता जान लागेको?
1: हेर न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानघाटतिर जान लागेको नि।
0: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
2: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
0: ढाड कम्मर दुखेको, युरिक एसिड, आमवात, घुँडा तथा जोर्नीहरूको दुखाई, मांसपेशीको दुखाई, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
1: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 9852000832 र 9849366984।
3: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
0: यसो बजारसम्म पुगेर आएको नि दिदी। घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
3: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
4: हो हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
0: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
4: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
0: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
3: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक KNP पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावसुती 3 हलचोक, नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 9842 42 242 र 9693 25 050।
0: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
5: श्रीमतीलाई गहना किन्नु छ, आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु।
6: कावासोतीमा भरपर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने, त्यति मात्र होइन नि श्रीमतीज्यू, हिरा जडित गहना पनि पाइने, त्यस्तो ठाउँ चाहियो नि हामीलाई त।
7: मैले तपाईँका सबै समस्याहरू सुने, हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ। तपाईँ पनि त्यही जानुहोस्, त्यहाँका विशेषताहरू नि अर्जुन भाइ, 20 वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने, साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के। आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ। सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ। कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइदो रहेछ।
6: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल, कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ, आफ्नै भवन लक्ष्मी प्लाजा, प्रोप्राइटर गोविन्द सुनार, प्रीति सुनार, फोन 0785407090, मोबाइल 9847053410, 9843555911। पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ।
3: अब गर्मी पनि बढ्दै गयो, घरमा एउटा एसी नलै भएन, फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
4: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
3: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
4: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
3: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
4: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
3: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
5: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863059318।
8: चाहेर पनि आमा बन्न नसक्नुहुनेमा खुसीको अवसर, अब तपाईँको यो रहर मात्र होइन, यो सम्भव नै छ।
9: के तपाईँ सन्तान नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब चिन्तालाई गरिदिनुहोस् बाई बाई।
8: अब पहिलो पटक कावसतीमा निसन्तान दम्पतिका लागि बाजुपन समस्या समाधान विशेषज्ञ डाक्टरहरूद्वारा सेवा जाँच तथा परामर्श सेवा सुरु भइसकेको छ।
9: सन्तानको अभावले थलिएका धेरै दम्पतिका लागि अब आशाको किरण बनेर हाम्रै बजार कावसतीमै आमा क्लिनिक फ्राली अत्याधुनिक प्रविधि अनुभवी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिने।
10: प्रत्येक महिनाको शनिबार र आइतबार बाजुपन समस्या समाधान गर्न महिला विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिन्छ।
8: अब तपाईँको सन्तानको सपना टाढा छैन।
11: आमा क्लिनिक प्राली कावसती 8 फिमोलचोक ठीक अगाडि।
10: सम्पर्क नम्बर 97688 80 286, फोन नम्बर 078595948।
9: सन्तान सबैका लागि सम्भव छ।
12: रेडियो मध्यविन्द्र एफएम 101 मेगाहर्ज।

0: रेडियो मध्यबिन्द एफएम 101 मेगाहर्ज
1: सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमुना संकलन।
2: दुईवटा टिम र चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
1: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी। कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा। देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
3: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र

0: प्रकारका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ साना गाडीहरू पास गराउने काम भएको छ।
1: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
2: सयौं रेडियो, हजारौं कर्मी र करोडौं नेपालमा सामुदायिक सूचना नेटवर्क CIN
1: र संरक्षण र हराएका समाग बढाउनको उठाएको मागलाई छ। अब खबर,
3: बाढीमा बेपत्ता भएकाहरूको पहिका लागि अहिलेसम्म 3,000 संकलन गर्न नेपाल प्रहरले बेपत्ता भएकाबाट 1,046 र फेला परेका सबबाट 286 नारायण काफ्लेका अनुहार, सबको पहिचान आफन्त र सब बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको DNA नमूना र सबबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? CIN-सँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
4: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम DNA स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण सुरु भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा। त्यो गरी दुई ठाउँमा दुई नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि प्रयोगशाला क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
3: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु सम्भावित भूमिका अध्ययन गरिने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्षी भन्नुभयो। अध्ययनका लागि मन्त्रालय भोलि विज्ञहरू समिति गठन गरिने, विनाशकारी बाढी वा अतिवृष्टिको रूपमा नभएर हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक नदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रेणीबद्ध विपदका रूप पनि जल तथा ऊर्जा आयोगको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्नेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत 12 दिनपछिका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका EV साधनलाई परिचको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्ण चलन सुरु भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवर्धन समेत क्रमशः पार गराइएको छ। सडक खुलाउन स्काइभेट, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धारी पाण्ड बताउनु।
0: अब यही अवस्था, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा साधन गराउन सक्छौँ भन्ने।
3: सुरक्षा निकाय स्थानीय तह प्रावधान निर्माण व्यवसाय बनाएमा काम अघि भएको छ। नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमिति सहभागी हुने छ। आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काँग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
5: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसैले अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
3: नेपाली काँग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक

0: उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
1: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ।
0: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
2: छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
3: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
2: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली, बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अक्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: पूर्ण रूपले क्षेत्री भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
7: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
9: प्रायः जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
7: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
10: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार स्वास्थ्य सेवा सुरक्षित स्थानमा स्थानान्तरण संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 61 45 86 9841 61 45 86 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871 9841 38 6871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
7: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9841614 1498 र 9843986 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
11: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
6: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसे बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
11: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
16: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
11: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
16: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
11: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबाआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
16: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
11: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन्, आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
16: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
11: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बित्या छ।
16: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
11: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बाउनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
16: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
11: नै आउन सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्। कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त। त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि।
16: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
11: उनीहरूलाई त्यो अभिभावक,
16: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
11: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन। उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
15: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने सत्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
6: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15-सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: मध्यबिन्दु समय सूचक,
18: मध्यबिन्दु समय सूचकको साथमा
19: विश्वासिलो भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत 2 दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचोली सुनचाँदी पसल कावासोती थाना चोकबाट 50 मिटर भित्र।
20: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
19: मोबाइल 98470-73308, 98175-92103।
21: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
22: फोन 0785406626, मोबाइल 98570-87626 र 98419-15105।
17: मध्यबिन्दु समय सूचक,
23: यति बेला रातिको 8 बजेको छ।
24: काङ्ग्रेसका पुरानो कार्य समितिका सबै केन्द्रीय सदस्यमा मनोनित, भोलि हरितालिका तीज पर्व नेपाली महिलाहरूले हर्षोल्लास पूर्वक मनाइँदै पशुपतिका 4 ढोका बिहान 3 बजेबाटै खुल्ने। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।
25: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन।
26: यसो नयाँ डिजाइनका गरगहनाहरू किनौ कि भनेको, कावासोतीमा भरपर्दो र आकर्षक गरगहना कहाँ पाइन्छ होला?
27: यी सबै गरगहना त हाम्रै कावासोतीमा रहेको भीमदेवचुली सुनचाँदी ज्वेलर्समा सधैँ छ नि। त्यहाँ त सुनको सिक्री, ब्रासलेट, बाला, मंगलसूत्र, रानीहार, झुम्का, तिलहरी, औठी पाउनुका साथै अर्डर अनुसारको गरगहनाहरू आधुनिक डिजाइनमा बनाइन्छ नि। त्यहाँ त 22 क्यारेटका गरगहना पाउनुका साथै राशि अनुसारको पत्थर तथा हिरा जोडित गरगहना पनि पाइन्छ नि। त्यति मात्र कहाँ हो र, त्यहाँ त पुरानो गरगहनाहरू उचित मूल्याङ्कन गरी साटफेर पनि गरिन्छ नि।
26: ए हो र दाई ल त्यसो भए त अब म पनि त्यही जानु पर्ला। कावासुती कहाँनिर होला दाई पसल?
27: थाना चोकबाट 50 मिटर भित्र बिपी चोक जाने बाटोको बायाँ तर्फ नयाँ डेकोरेसनको साथमा आफ्नै भवनमा सञ्चालनमा आएको भीमदेवचली सुन चाँदी पसल छँदैछ नि। अब अरू कतै जानै पर्दैन नि, जाने पनि होइन।
0: सम्पर्क मोबाइल 98470-73308, 98175-92103 र 98064-39792। प्रोप्राइटर भीम सदाशंकर, माया सदाशंकर र एलेक्स सदाशंकर। पुनश्च भीम देवचुली सुनचाँदी पसलको शाखा काउसुती 8 नयाँ बजार आफ्नै भवनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्, हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-7211-165, टोल फ्री नम्बर 1660-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
24: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भदौ 10 गते रसुवाको भुटीकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ। बाढीको भेलले बगाएकाहरूको यकिन तथ्याङ्क अझै सार्वजनिक हुन सकेको छैन। नेपाली सेनाले हवाई साधन मार्फत 4157 जनाको उद्धार गरिएको जनाएको छ। जलविद्युत आयोजनाका टनेलभित्र पुगेर समेत बेपत्ताको खोजी जारी रहेको सेनाले जनाएको छ। अकस्मात आएको बाढीले हजारौंको विचल्ली भएको छ। कल्पना नै गर्न नसकिने विनाश निम्तिएको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ बताउनुहुन्छ।
3: रसुवाको जनताले त्यो दुःख पाए, त्यो स्वर सिप्नु पाए, सिप्नु बेसी रङ्गो पनि गएको थियो। हामी पार्टी कुण्डमा गएर सुटिङ गर्नु गएको थियौँ। त्यो खोजको त्यो होटेलहरू कति थिए, कति मान्छेहरू त्यहाँ थियो, सिप सबै त्यो सहरै भगाइयो, खोजको भयो सहरै। त्यो कल्पना गर्छ त्यो त्यो अवस्था कस्तो भयो होला भने कल्पना गर्छ। अब यो ग्लोबल वार्मिङको कारणले गरेर हो
24: विनाशका घटना निरन्तर भइरहेका छन्। हुन त विपद बाजा बजाएर आउँदैन, भुटेकोसीको भेलले बगाएको घर र संरचना पुननिर्माण गर्न सकिएला, तर आफन्त गुमाएका परिवारको पीड़ा र बेपत्ताको खोजीमा रहेको आशालाई फर्काउन सकिँदैन। भुटेकोसी बाढीमा सरकारको पूर्व तयारी बेकामे बन्न पुगेको भन्दै प्रश्न उठेको छ। पूर्व सूचना प्रणाली प्रभावकारी हुन नसकेको गुनासो पनि प्रभावित क्षेत्रबाट आएको छ। बाढीले सियो समेत नराखी घर सम्पत्ति र संरचना बगाएपछि प्रभावितहरूको अवस्था यति बेला दयनीय बनेको छ। बाढीले बगाएकाहरूको दृश्यले अहिले पनि प्रभावितहरूलाई पिरोलिरहेको छ। उनीहरू फर्केर आउने आशामा खोजी तथा उद्धारको पर्खाइमा छन्, तर लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था यकिन हुन नसक्दा पीड़ित परिवारको पीड़ा झनै गहिँदै गएको छ। राहत, अस्थायी आवास, खाद्यान्न र पुनर्स्थापनाको चिन्ताले प्रभावितहरूलाई थप तनावमा पारेको पीड़ित गीता थापा बताउनुहुन्छ।
4: यता बुढाहरू लयो, उता छोरी लयो, घरको मान्छे सियो सम्मान छैन सर, हाम्रो सियो सम्मान छैन, अब कहाँ गरे के गर्ने भन्ने तनाव हुन्छ। अहिले नै औषधि आएर बसे सोध्नै छैन दिमागले, अब के गर्ने हो कसो गर्ने हो, आए सुरो छैन, उमेर भयो, अब के गर्ने हो सर। अब छोरीको 10 जना लय भागेर ज्वाइँ छोरी मेरो सबैजना भाएर आउनुभयो, त्यो चोर हर्किया खेत भन्ने सिँचाइ कुलाएको थियो, त्यहाँ जम्मैजना लय उभिएर हेर्दा मान्छेहरू यता लाएदेखि छोरीहरू सबै छोरी छोरी भनेर त्यही मै बाठा आयो खोलो जम्मै वारको पार संसारबाट।
24: बाढी प्रभावितहरू अहिले पुनस्थापनाको पर्खाइमा छन्। बाढी गएको 18 दिनसम्म पनि खोज उद्धार तथा राहत वितरणको कार्य जारी छ। तर प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका काम चुनौतीपूर्ण बनेका छन्। भोटेकोशी बाढीले प्राकृतिक विपदको जोखिमसँगै जलवायु परिवर्तनको असरबारे पनि गम्भीर प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा हिमाली तथा पहाड़ी क्षेत्रमा असामान्य वर्षा, बाढी, पहिरो र अन्य प्राकृतिक विपदका घटना बढ्दै जानुले नेपाल जस्ता उच्च जोखिममा रहेका मुलुकमा जलवायु संकटको असर थप गम्भीर बन्दै गएको छ। नेपालले भुटेकोशी बाढीको वितन्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने तयारी गरेको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी समेत भएको छ। प्रदर्शनमा जलवायु न्याय, हानि तथा क्षति, जलवायु अनुकूलन, उत्थानशील पूर्वाधार तथा अन्तर्राष्ट्रिय जलवायु वित्तका मुद्दा उठाइनेछन्। नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदाय जानकार छ। उच्च जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिलाई विश्व समुदायले केवल मानवीय सहानुभूतिको विषयका रूपमा मात्र हेरिरहेको भन्दै नेपालले जलवायु न्यायको माग गर्दै आएको छ। बढ्दो तापक्रम, असामान्य मौसम र त्यसबाट सृजित प्राकृतिक विपदको प्रभाव नेपाल जस्ता कमजोर र उच्च जोखिममा रहेका मुलुकले बढी भोग्नु परेको भन्दै विकसित मुलुकको जिम्मेवारी र अन्तर्राष्ट्रिय जलवायु वित्तको विषय समेत बहसमा आएको छ। बाढी आउनुमा भारत, चीन, अमेरिका जस्ता विकसित देशहरूको ठूलो हात रहेको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले बताउनु भएको छ।
3: यो बाढी आउनुमा भारतको पनि केही विशेष कारण छ, त्यहाँ धेरै कलाकार छन्, चाइनाको त अझ धेरै कारण छ, त्यसमा अमेरिकाको त्यतिकै कारण छ, त्यसमा चाहिँ सबैले कलकारखाना धेरै डेभलप भएर कलकारखाना धेरै बढेर संसार ग्लोबल वार्मिङ भयो, त्यसको असर नेपालले भोग्नु पऱ्यो, नेपालले भोग्नु पऱ्यो। यो यस्तो हाम्रो त हिमालबाट हिमालमा धेरै यस्तो हिमतालहरू छ, धेरै फुट्ने सम्भावना हुन्छ।
24: मान्छे मात्रै बगाएन, सडक संरचना पनि तहस नहस गराएको छ। पुल, सडक र अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिनाई भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि तथा आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक भने आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ।
7: कृष्णभीरमा एकतर्फी रूपमा चाहिँ ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास बुलेट हामीले चाहिँ पहिलो ग्यास बुलेट चाहिँ हामी काठमाडौँबाट मुलिनतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु। अहिले कृष्णभीर चाहिँ हामी अब यहाँले कसरी के भन्नुभयो, धेरै मेहनत अथक प्रयासका बावजुद हामीले चाहिँ हेभी इक्विपमेन्टहरू जस्तो स्कावेटर, बुलडोजरहरू लगाएर, लोडरहरू लगाएर अथक मेहनत अथवा परिश्रम भनेको चाहिँ हाम्रो सम्पूर्ण प्राविधिक टिम, सडक विभाग, सुरक्षा प्रमुखहरू, यहाँका गाउँपालिकाका अध्यक्ष लगायत मिडियाकर्मी साथीहरू सबैको साथ र सहयोगले गर्दाखेरि आज हामी कृष्णभीर चाहिँ सफल रूपमा यात्रा सञ्चालन गर्न सफल भएका छौँ।
24: विपदको सामना गर्न सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको जनाएको छ। स्रोत साधनसँगै विदेशी विज्ञ समेत झिकाएर खोज, उद्धार तथा व्यवस्थापनको काम भइरहेको सरकारको भनाइ छ। तर सरकारमाथि गुनासाका भने चाङ लागेका छन्। प्रभावितहरूको माग सम्बोधन गर्न सरकारलाई हम्बे हम्बे परिरहेको छ। विपदको समयमा राज्यको पूर्व तयारी, सूचना प्रवाह, उद्धारको गति, राहत वितरण, प्रभावितको अस्थायी बसोबास र पुनर्स्थापना लिएर सरकारमाथि प्रश्न उठिरहेका छन्। सरकारको काम चित्त बुझ्दो नभएको आरोप नेकपा एमाले लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकारको विपद व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई छापामार शैलीको संज्ञा समेत दिनुभएको छ।
8: अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ, छापा मार एकै लाइनमा होइन है, छापा मार सरकार। जुन शासक जनविरोधी हुन्छ, पीडक हुन्छ, दमनकारी हुन्छ, अत्याचारी हुन्छ, अरूको आवाज दबाउँछ, अरूलाई बोल्न दिँदैन, अरूलाई अप्ठ्यारोमा पार्न खोज्छ, अरू अप्ठ्यारोमा पर्यो भने रमाउँछ, त्यस्ता शासकहरूको विरोध हुन्छ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, ती शासकहरूको नाश हुन्छ।
24: जेएनजी सरकारमाथि नागरिकको अपेक्षा ठूलो छ, तर नागरिकको अपेक्षा अनुसार काम गर्न सरकारलाई सीमित स्रोत साधनका कारण सकस परिरहेको छ। यद्यपि विपदको समयमा राज्यका निकाय, राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिक सबैले होस्टेमा हैसे गर्दै प्रभावितको जीवन सहज बनाउन सहयोग गर्नु आवश्यक छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
5: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म 1386 जनाको सफेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 179 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नलपरासी पूर्वमा 230 जना र नलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको सफेला परेको हो। फेला परेका सबहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 सब व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1354 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क चम्म्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आगमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गतेको आएको त्रिशुली बाढीका कारण कृष्णभीरको सड़क कटान हुँदा सड़क अवरुद्ध थियो। त्यस यता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आगमन गरिएका थिए। चिलीमै जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गिरगान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरको काम गरिएको छ। सैनिक प्रवक्ता बस्नेतका अनुसार सुरुङको ठूलो ढुङ्गाहरू हटाएर सुरुङ साँगरिएको भागसम्म ठूला उपकरणले खन्ने काम भइरहेको छ। सेनाले स्याप्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा सेना, सशस्त्र प्रहरी, भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमालय भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिल गंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घ मुख्यालय अगाडि जलवायु न्यायका लागि शान्तिपूर्ण मौन प्रदर्शन गर्ने तयारी गरिएको छ। अमेरिका स्थित गैर नाफामूलक संस्था भिजिट नेपालले न्युयोर्कमा आयोजना गर्न लागेको प्रदर्शन मार्फत नेपालले भोगिरहेको जलवायु संकट, बढ्दो प्राकृतिक विपद र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण गराउने जनाएको छ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको मञ्चबाट नेपालको धारणा राखिरहँदा मुख्यालय बाहिर नेपाली समुदायले मौन प्रदर्शन मार्फत जलवायु न्याय नेपालका लागि किन आवश्यक छ भन्ने सन्देश विश्व सामु राख्ने तयारी गरेको हो। रसुवा बाढीका कारण त्रिशुली नदीले सड़क कटान गर्दा भाँसेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार सड़क खण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सड़क खोल्ने काम अघि बढाएको छ। सड़क भाँसिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सड़क पुनः सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पीर्तना अन्तर्गत कालीप्रसाद गढको इन्जिनियर टोली परिचालन गरी ब्लास्टिङको काम अघि बढाइएको हो। सड़कको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको आयोजनाले जनाएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेकालाई सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। काङ्ग्रेसले 16-19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते वडा तहको अधिवेशनको मिति तोकिएको छ। काङ्ग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढ़िरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद र आपूर्ति श्रृंखलामा आएको अवरोधले विश्वका देशहरू एक अर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटै स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनको भनाई छ। र क्रिकेटको प्रतिष्ठित मैदान इङ्ल्याण्डको लर्ड्समा नेपाली मूलका 15 वर्षीय दिवेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर 15 क्लब नेसनल कपको उपाधि जितेको छ। फाइनलमा क्यारिङटनले 64 रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो। उनले 4 ओभरमा 2 मेडनसहित मात्र 5 रन खर्चेर 2 विकेट लिए भने एक खेलाडीलाई रन आउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश म्यान अफ द सिरिज घोषित भए।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: तपाई च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ?
12: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
24: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
13: पुटिन र सी चिङफिङका अगाडि मोदीले राखे नेपाललाई छुने विषय। नयाँ दिल्ली स्थित भारत मण्डपमा भएको 18 ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिधै नेपालसँग गाँसिएका विषय उठाएका छन्। चिनिया राष्ट्रपति सी चिङफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अगाडि राखेर मोदीले विशेष गरी जलवायु जन्य विपदले निम्त्याएको संकटका बारेमा आवाज उठाएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसदेखि दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका शीर्ष नेताहरूको समेत जमघट रहेको सभामा मोदीले एक देशको संकटले अर्को देशलाई सिधै प्रभाव पार्ने अन्तर्निर्भरताको चर्चा गरेका थिए। ठूला विकासशील देशहरूले जलवायु वित्त तथा विपद पूर्व तयारीका लागि एक स्वरमा आह्वान गर्दा त्यसको सबैभन्दा ठूलो सरकारवाला हुनुपर्ने नेपाल भने त्यो मञ्चमा पूर्णतः अनुपस्थित रहेको थियो। भर्खरै मात्र जलवायु जन्य विपद बाढ़ी र पहिरोको भयावह वितण्डाबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालका लागि दिल्ली सम्मेलनमा उठेका विषयहरू जीवन मरणसँग जोड़िएका सवाल हुन्। नेपालमा गत भदौ 10 गते आएको बाढ़ी चीनबाट आएको थियो भने भारत
6: मेहनतका कारण पनि नेपालमा धेरै विपदका घटनाहरू भएका छन्। नदी प्रणाली र पर्यावरणका दृष्टिले नेपाल, भारत र चीन एक अर्कासँग अभिन्न रूपमा जोडिएका छन्। जब विश्वका दुई विशाल छिमेकी शक्ति र अन्तर्राष्ट्रिय समुदाय विपद पूर्व चेतावनी प्रणाली र जलवायु वित्तको घोषणा पत्र तयार गरिरहेका थिए, त्यति बेला प्रभावित हिमाली देश नेपालको आवाज त्यहाँ मुखरित हुनु अनिवार्य थियो। तर नेपालमा प्रधानमन्त्रीको असंवेदनशील व्यवहार शैली र स्वभावका कारण नेपाल ब्रिक्सको सदस्य नभए पनि आयोजक राष्ट्रले पर्यवेक्षकका रूपमा सहभागी गराउन सक्ने व्यवस्था थियो। सन् 2016 गोवामा आयोजित सम्मेलनमा बिमस्टेकको अध्यक्षका हैसियतले नेपालका तत्कालीन प्रधानमन्त्री सहभागी भई सी र मोदीसँग त्रिदेशीय कूटनीतिक सम्वादको दुर्लभ अवसर सदुपयोग गरेका थिए। तर यसपटक छिमेकी मुलुक सार्कको वर्तमान अध्यक्ष तथा विपदबाट आक्रान्त राष्ट्र हुनुका बावजुद नेपालको सहभागिता नहुनुले कूटनीतिक वृत्तमा गम्भीर खल्लोपन सिर्जना गरेको छ। बदलिदो भू राजनीतिक परिवेशमा कूटनीतिक व्यवहार, सिंहदरबारमा बसेर कसैको औपचारिक निमन्त्रणा पत्र कुर्नु वा आन्तरिक अकर्मण्यताको बहाना बनाएर मात्र हुँदैन। हाम्रै छिमेकमा भएको विश्वको ध्यान खिच्ने सम्मेलनमा हाम्रै भूगोल, पर्यावरण र अर्थतन्त्रलाई असर पार्ने निर्णयहरू हुँदा देशको कार्यकारी नेतृत्व नसमेटिनुले नेपालको अन्तर्राष्ट्रिय साखलाई कमजोर बनाउँछ। पुटिन र सीको उपस्थितिमा मोदीले विश्व मञ्चबाट उठाएका जलवायु विपद र पूर्व चेतावनी प्रणालीका विषयहरू नेपालका लागि जति सान्दर्भिक थिए त्यति नै सान्दर्भिक नेपालको भौतिक उपस्थिति पनि थियो। यो अवसर गुम्नुले स्पष्ट पारेको छ नेतृत्वको व्यक्तिगत अरुचि, कूटनीतिक अपरिपक्वता र समयमै पहल कदमी लिन नसक्ने शासकीय कमजोरीको भारी अन्तत सिङ्गो राष्ट्रले गुमाएको छ।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छनका साथमा ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
3: दिस होम इन्टरनेट
4: 15 महाधिवेशनमा सबै नेपाली कंग्रेसका कार्यकर्ता नेताहरू जो 14 अधिवेशनमा सहभागी हुनुहुन्थ्यो, नेतृत्वमा हुन्थ्यो, उहाँहरूलाई चाहिँ सँगै 15 महाधिवेशनमा सहभागी गराउनका निम्ति उहाँहरूले राखेका प्रस्तावहरू तपाईँलाई 14 अधिवेशनमा भएका केन्द्रीय सदस्यज्यूहरू 15 महाधिवेशनमा आयोजक कमिटिको सदस्य र केन्द्रीय सदस्य रहने गरी आह्वान गर्ने एउटा निर्णय भएको छ।
5: केन्द्रीय समिति एउटा छुट्टै हुन्छ अनि आयोजक समिति छुट्टै हुने भयो अब
4: होइन, पार्टी सभापतिको संयोजकमा स्वत केन्द्रीय समिति आयोजक कमिटी पनि हुन्छ, त्यसरी हामीले गर्ने गरे भने दोस्रो अरू विधानमा केही कुराहरू सच्याउन पर्ने छन्, केही कुराहरूलाई व्यवहारिक गराउन पर्ने स्थिति छ, त्यसका निम्ति पनि हामीले चाहिँ सभापतिले हामीले के भनेका छौँ, पहिलाको नियतको कुरा हो, इन्टेन्सनको कुरा हो। इन्टेन्सन सभापतिको पार्टी मिलाउने, पार्टीलाई ठुलो बनाउने, सबैलाई सहभागी गराउने इन्टेन्सन भएको कारणले गर्दा यसलाई तपाईँले आफूले समय लिएर गराउनुहोस्, तपाईँलाई त्यो सम्पूर्ण अधिकार पनि हस्तान्तरण गर्नु।
5: अब केन्द्रीय कार्य समिति र निर्वाचन आयोजक समिति चाहिँ कति सदस्य हुने भयो त?
4: अहिले पहिलाको यो सबै केन्द्रीय सदस्यहरू हुनुहुन्छ नि, सबैको हुन्छ।
5: अनि यो कुरामा उहाँहरू सहमत भएर जो असन्तुष्ट हुनुहुन्छ र उहाँहरू आउने भन्ने सम्भावना वा उहाँहरूसँग कुराकानी भएको के संकेत पाउनु भयो यहाँले आजको बैठकमा?
4: हिजो के भने बारम्बार हामीसित सभापति पनि छलफल भइरहेको छ, हाम्रो तर्फबाट पनि विभिन्न नेताहरूसित छलफल भएको छ। हामीले कसरी हिजो सबैभन्दा महत्वपूर्ण के छ भन्नुहुन्छ भने यो सबै साथीहरू धेरै हुनुहुन्छ नि, त्यो हामी समकालीन साथीहरू हुनुहुन्छ के, हामी यता अर्को साथी उता जो यो साथी बिचको साथीले दुःख पनि गएको छ, जेल पनि परेको साथीहरू हुनुहुन्छ, उहाँहरूसित अनुभव पनि छ, त्यस कारणले सभापतिजीसित पनि उहाँहरूको राम्ररी कुरा भएको छ, हाम्रोसित पनि राम्ररी कुरा भएपछि तपाईँहरूले यति गरिदिनु भने हामीलाई चाहिँ पार्टीमा सहभागी हुन सजिलो हुन्छ भनेर उहाँहरूले पनि भन्नुहुन्छ, र हामीले पनि त्यहाँदेखि पार्टी सभापति यसको बारेमा गर्नुपर्छ भन्ने पार्टी सभापति पनि धारणा छ। हाम्रो लक्ष्य मुलुक बनाउने हो, हाम्रो शान्ति मुलुक बनाउने हो, पार्टी भनेको त टुल हो नि, टुल राम्रो नभएकी त मुलुक बन्दो रहेछ नि। त्यस कारण नेपाली कङ्ग्रेस अहिले युवाहरूको हातमा, अनुभवी युवाहरूको हातमा भएको हुनाले पार्टीलाई अलिक सानो बनाउनु हुन्छ, ठुलो र भव्य बनाउनु पर्छ भन्ने कुरामा नेतृत्व त अहिले त गवर्नरले गर्नुभएको छ नि, त्यस कारण उहाँलाई चाहिँ नअल्झिन पनि केन्द्रीय सदस्यहरूले कार्य सम्पादन समितिको साथीहरूले भन्नुभयो।
5: यो निर्णय भइसकेपछि असन्तुष्ट पक्ष सबैजना आउने खालको वातावरण वा चाहिँ आउने सम्भावना कति देख्नुहुन्छ आज बैठकको छलफलका आधारमा तपाईँले भन्नुपर्दा?
4: यसलाई के भन्नुहुन्छ भने हाम्रो संस्थापन पक्षको कारणले साथीहरू नआउने नहोस् भन्ने हाम्रो धारणा हो। अब यति गरिसकेपछि कसैलाई पनि म भाग लिइनँ, म आउँदिनँ भन्न मिलेन, त्यही सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो। त्यस कारण अब चाहिँ नि अब साथीहरूलाई हामी आउने थियौँ, संस्थापन पक्षले यो गरेन, यो गरिदियो वा आउने थियौँ, हामीलाई हेप गरेन भन्न परेन, अब सबै राम्रो भयो।
5: उहाँहरूको एउटा महत्त्वपूर्ण मागको रूपमा यो थियो, यो पुरा भयो। त्यसपछि अरू पनि माग थियो, जस्तो एउटा उच्च स्तरीय संयन्त्र बनाउने भन्ने टाइपको पनि कुरा थियो, त्यसको बारेमा केही छलफल भयो कि त्यो गर्न नपर्ने भन्ने भयो, के भयो?
4: कुरा त पार्टी सभापतिले गएर आयोजक समिति 15 महाधिवेशनको आयोजक समितिको अध्यक्ष म हुन्थे, तपाईँहरू भएर गराउनुहोस् पनि भन्नुभएको नि, नभनेको होइन, पार्टी सभापति लचकदार नभएको कुनै कुरामा छैन,
5: अहिले निर्वाचन समितिको संयोजक, आयोजक समितिको संयोजक, अरू कसैलाई कोही सिनियर नेताहरूलाई दिन पनि सभापति तयार हुनुहुन्थ्यो,
4: होइन, उहाँले गएर प्रस्ताव राख्नुहुन्छ, हरेक ठाउँ जानुभएको छ, भन्नुहुन्छ, नगएको ठाउँमा कुनै पनि छैन, तपाईँजी तपाईँ यहाँ गएर यसो कुरा गर्नु पर्यो, मैले चाहिँ भनेको छु, कति ठाउँ जानुहुन्छ, हेर्नु, लचकदार नभएको कुनै कुरामा होइन, जम्म गरेको कुनै कुरा छैन, एकदम सबै एउटा युवा भएर हरेक कुरामा पानी बन्नलाई, झुक्नलाई होइन, सबै तयार छन्, मैले यति कुरा तपाईँहरूले हाम्रा पार्टीका साथीहरूले पनि यो कुरा बुझ्नुपर्छ।
5: आजको बैठकपछि यहाँले देशभरिका कार्यकर्ताहरूलाई महाधिवेशनको सन्दर्भ र असन्तुष्ट र अलमलमा परेकाहरूलाई चाहिँ के आह्वान गर्नुहुन्छ, के अनुरोध गर्नुहुन्छ?
4: म सबै नेपाली कङ्ग्रेसका साथीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी यो देशमा प्रजातन्त्रका निम्ति हजारौँ मान्छेहरूले ज्यान गुमाउनु भएको छ, अपाङ्ग भन्नुभएको छ, विस्थापित हुनुभएको छ, यो पार्टीका सदस्य हुन्, कहाँनिर यसको उद्देश्य अत्यन्तै राम्रो कहाँनिर चुक्यो भने सत्तामा हुँदाखेरि मबाट हामीबाट हाम्रो बनाउन लागेका हामीहरू सत्तामा जाँदाखेरि फेरि ममा फर्कियो, म मेरो परिवार भन्ने फर्केको कारणले गर्दा देशमा यो अवस्था अहिले सिर्जना भएको र हामी कमजोर हुन परेको हो। तसर्थ हामीले विगतका विकृति विगतका कमजोरीहरू छोडेर नयाँ नेतृत्व सहित अब फेरि यो ममा पुग्नलाई हामी र हाम्रो मुलुक भर्ती गराउन लाग्छौँ। त्यसरी यो कङ्ग्रेसलाई हामीले पहिलाभन्दा फरक तरिकाले अहिलेका चुनौतीहरूलाई समाधान गर्ने जाने कुराले सबै साथीहरूलाई हाम्रो देश छुटो ठुलो, हामीले ल्याएको प्रजातन्त्र ठुलो, हाम्रा चाहिँ शहीदहरूले गरेको त्याग र समर्पण ठुलो, तसर्थ सबै साथीहरू पार्टीमा सहभागी भएर अधिवेशनमा लाग्नका निम्ति म आग्रह गर्छु।
5: अधिवेशन तलमाथि हुने सर्ने कुनै सम्भावना त अब छैन नि?
4: अब अधिवेशन सर्ने टर्ने भन्ने कुरा सिक्छ,
5: अनि वार्ताहरूको सिलसिला पनि चलिरहने हो कि के हुन्छ?
4: अब हेर, वार्ता हामीले एकचोटि सभापतिलाई पूर्व सभापतिलाई पनि इच्छा थियो होइन, मैले पनि कोसिस गरेको, पार्टी सभापति पनि कोसिस गरेको, मेरो त शेरबहादुरजी त फरक सम्बन्ध छ, अहिले पनि मैले उहाँलाई अत्यन्त धेरै माया गर्छु होइन, तर उहाँले समय दिनुभयो, त्यस कारण वार्ता कन्टिन्यू, उहाँले समय नदिए पनि अझै पनि हामी कुरा गर्न चाहन्छौँ, भेट्न चाहन्छौँ।
5: अहिले पनि अब भेटघाट हुने सम्भावनाको त्यस्तो केही संकेत देखिएको छ कि छैन?
4: अहिलेसम्म केही छैन।
5: यसरी भेट्न नखोज्नुको कारण चाहिँ के हुन्छ?
4: के छ भन्नुहुन्छ भने पार्टीलाई फुटाल्न कसैलाई त्यो इन्ट्रेस्ट छ कि पार्टी फुटाल्न, होइन, अब कस्तो छ भने शेरबहादुरजीको ग्रुपमा शेरबहादुरजी कुरा नगरिकन अरूसित कुरा गरेर केही काम छैन, अरूसित कुरा गरेर काम छैन, त्यसकारण उहाँसित कुरा नगरिकन हामी मिलाउन सक्दैनौँ। अब
5: तपाईँलाई
4: भन्छु 90% नेपाली कङ्ग्रेसको साथीहरू 15 महाधिवेशनमा सहभागी हुनु, 90% तपाईँलाई आज यही पार भने मैले सबै सुन्ने साथीहरूलाई यो कुरा गरेँ, हामीसित भएका कुरा हुन्छ, साथीहरूले गरेको चासो हुन्छ, अब भोलि पर्सिमा हेर्नु सबै साथीहरू सहभागी।
6: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक
0: दिस होम इन्टरनेट
2: हवस्त। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो

0: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्केको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
1: हजुरलाई नभनेर कसलाई भन्नु त। साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
2: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावसती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
1: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
0: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेट सम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर, प्रोप्राइटर लोकेश रसाइली, मोबाइल 9891040031
2: र 97493188। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
3: ए हजुर, सुन्नुहोस् न, बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
0: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म।
3: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ। अब चिन्तै नलिनुहोस् न, हाम्रै कावसती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
0: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको A to Z मोबाइल हाउसको आडमा। सम्पर्क मोबाइल 9898065942 र 9948608062। 400, 600 and 800 पसल, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
5: गणपति मिष्ठान्न भण्डार।
4: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
5: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावसती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
4: फोन 078-540-6626, मोबाइल 98-570-87-626 र 98-419-15-105।
2: कान्छी के आमा, यो पालि कान्छी छोरीको बिहेमा गहना कहाँ बनाउने विचार गर्नु भएको छ त? अनि हजुरलाई पनि तिलहरी बनाउने भन्नुभएको थियो, होइन र?
6: सोच्दैछु दिदी, नयाँ ठाउँ जाउँ कि पुरानै भरपर्दो ठाउँ खोजु।
2: लौ, थाहा पाउनु भएको छैन र, हाम्रो विश्वासिलो डेढगाउँ सुनचाँदी पसलले त अब कावासती 3 सभापति चोकमा आफ्नै नयाँ शाखा जगत ज्वेलर्स खोलेको छ नि।
6: ए, 35 वर्षदेखिको त्यही पुरानै र भरपर्दो पसलको शाखा, त्यसो भए त ढुक्क भइयो, अब टाढा धाइरहनै परेन, जगत ज्वेलर्समै जान्छु।
0: हो, तपाई हाम्रै सहर कावासोतीमा सेवा विस्तार गर्दै जगत ज्वेलर्स, 35 वर्षको अटुट विश्वास बोकेको डेढगाउँ सुनचाँदी पसलको नयाँ शाखा अब आधुनिक डिजाइन र 100% शुद्धताका साथ हामी तपाईँकै सेवामा छौ। सम्पर्क जगत ज्वेलर्स, कावासोती 3 सभापति चोक, नवलपुर। फोन 078-595-579, मोबाइल 98-614-65-233।
2: आकर्षक डिजाइन, उचित मूल्य र पूर्ण शुद्धता, जगत ज्वेलर्स, जहाँ परम्परा र आधुनिकता भेटिन्छ।
7: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न? कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ?
8: अब पर्दैन अन्त बजार बजार टुल्न, तपाईँका लागि हुँदैछ एउटै सहारा, त्यो हो सहारा इलेक्ट्रोनिक।
7: रेडियो, डिभिडी, एलसीडी, एलईडी मोनिटर, युपिएस, इन्भर्टर, साउन्ड सिस्टम, फ्यान, होम थिएटर, इमर्जेन्सी लाइट, मोबाइल, टेलिफोन सेट, स्पेयर पार्ट।

0: पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ।
1: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ। सम्पर्क सहारा इलेक्ट्रोनिक्स, कावासती 2 बिपी चोकबाट हाट बजार जाने बाटो।
2: प्रोप्राइटर ईश्वर राजगुरु, फोन 0785140012, मोबाइल 9847474697।
3: Habels, low weight, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Noel Parasiko Adhikarik Bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale Tata, Khudra Mullema Paincha.
4: Aba, Garmi Pani Bardai Gayo, Garma Euta AC Nalai Bhayena. फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई।
5: ल ल, मैले बुझेको छु क्या, त्यसैको लागि त म आज सुलभमा जाँदैछु।
4: किन हो सुलभमा जाने, के पाइन्छ र त्यहाँ?
5: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
4: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
5: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
4: ल उसो भए अहिले गइहाल्नुहोस्।
6: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोते 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9863059318।
7: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन, भरतपुर सेन्टर हस्पिटल, डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल, डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे, मध्यबिन्दु जिल्ला अस्पताल डन्डा, डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड, नवलपुर, मोबाइल नम्बर 9847005608 र 9412473207।
4: नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोकमा 24 घण्टा, आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, इसिजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
8: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
4: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
8: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
4: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
8: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी,
4: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
8: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
8: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
4: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
8: प्रत्येक दिन वरिष्ठ हाड जोड्ने पनि नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना हात खुट्टाको चोट पटक सुन्निने तथा हात खुट्टा झमझमाउने मेरुदण्डको नसा च्यापिएको युरिक एसिड बाथ रोग जन्मजात लुलो लङ्गडो शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेसन गरिन्छ।
9: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या शरीरमा भएका गाँठा गुठी पाइल्स हर्निया एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेसन गरिन्छ।
8: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोक नवलपुर फोन 0878-545-531 मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
10: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावसती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
11: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप बेसिक टु एडभान्स कोर्स फेसियल सेल्फ मेकअप हेयर कट एन्ड हेयर पम्प नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप एडभान्स स्किन केयर हेयर ट्रान्सफर्मेसन ब्राइडल एन्ड पार्टी प्याकेज मेडिकेयर पेडिकेयर नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
10: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर कावासोती नगरपालिका 6 नवलपुर प्रोप्राइटर गंगा काफले मोबाइल 98-214-27-593 98-644-65-190।
9: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
12: होइन हौ पुन्टे, कता जान लागेको?
13: हेर्नु न, म त बिस्तरी बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
12: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
9: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स फिस्टुला फिसर कब्जियत ग्यास्ट्रिक अल्सर सुगर प्रेसर नसा च्यापिएको प्यारालाइसिस
12: ढाड कम्मर दुखेको युरिक एसिड आमबाथ घुँडा तथा जोर्नीहरूको दुखाई मांसपेशीको दुखाई महिनावारीको गडबडी श्वेत प्रदर यौन दुर्बलता शीघ्र स्खलन दम पिनास माइग्रेन एलर्जी पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना तित्त निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढ।
13: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832 र 98-439-6984।

0: कावासोती सिटी क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारेको अत्यन्त जरुरी सूचना। पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ भरतपुर सरकारी अस्पतालका डाक्टर गोविन्द कडेल आउने समय हरेक महिनाको पहिलो शनिबार दिनको ठिक 12 बजे। सिनियर ल्याप्रोस्कोपी सर्जन भरतपुर सेन्टर हस्पिटल डाक्टर सूर्यज्योति श्रेष्ठ आउने समय हरेक हप्ताको शनिबार दिउँसो 2 बजे। महिला तथा स्त्री रोग विशेषज्ञ एनपीआई नारायणी सामुदायिक हस्पिटल डाक्टर बसन्त शर्मा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। बाल रोग विशेषज्ञ डाक्टर अनिश झा आउने समय हरेक हप्ताको शनिबार दिनको 3 बजे। हाड जोड्ने विशेषज्ञ डाक्टर रूपेश झा आउने समय हरेक हप्ताको शनिबार दिउँसो 3 बजे। भिडियो एक्सरे मध्यबिन्दु जिल्ला अस्पताल डन्डा डाक्टर सुभाष ओझा आउने समय हरेक दिन। कावासोती सिटी क्लिनिकका दैनिक सेवाहरू 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ओपिडी सेवा, ल्याब सेवा, भिडियो एक्सरे सेवा, ईसीजी सेवा, बाफ सेवा, घाउ सफा, टाका, माइनर ओटी, बिरामी निरीक्षण कक्ष। सम्पर्क कावासोती सिटी क्लिनिक, कावासोती 2 कुमारवती रोड नवलपुर, मोबाइल नम्बर 9847005608 र 9412073207।
1: नवलपुर अस्पताल प्राली कावासोती 8 फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
2: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको दोस्रो शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको पहिलो शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
1: छाला, यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
1: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
2: प्रत्येक दिन वरिष्ठ हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बात रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
1: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पाइल्स, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
2: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक नवलपुर, फोन 0878545131, मोबाइल 9857400031 र 9841979893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्न साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
3: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर भाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
4: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला, विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
3: सम्पर्क नाइसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 9024427593, 9864465190।
1: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
5: मध्यबिन्दु समय सूचक,
6: मध्यबिन्दु समय सूचकको साथमा
7: कावासोतीकै विश्वासिलो, भर पर्दो र आफ्नै भवनमा सञ्चालित विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहकहरूको मन जित्दै सेवामा समर्पित भीम देवचुली सुन चाँदी पसल कावासोती थानाचोकबाट 50 मिटर भित्र।
8: प्रोपाइटर भीमराज सदाशंकर, माया सदाशंकर।
7: मोबाइल 9847073308, 9175792103।
9: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
10: फोन 0785406626, मोबाइल 9857087626 र 9419151105।
5: मध्यबिन्दु समय सूचक,
11: यति बेला रातिको 9 बजेको छ।
12: कति राम्रो टाइल मार्बल, अझै यो हात धुने भाँडो झनै कति राम्रो। ओहो, यसो टोयलेट बस्नु पर्यो भनेर छिरेको त कति राम्रो रहेछ नि। होइन हे मोरा, यति मजा मजाका सामान कहाँ ल्याइस्?
13: ओहो बाजे, तपाईँ त उही पुरानै जमानामा हुनुहुन्छ कि क्या हो? कावासोतीको हलचकमा खुल्या छ त आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, यो सबै त्यहीबाट ल्याएको। तपाईँको छोराले पनि घर बनाउँदैछन् के रे, त्यहीबाट सामान ल्याउन भन्नुहोस् है, घर घरै पुर्याइदिन्छन्।
14: हजुर, विभिन्न किसिमका टाइल, मार्बल, ग्रेनाइट, बेसिन, टोयलेट सिट तथा नेपालकै नम्बर 1 ब्रान्ड ज्याक्वार कम्पनीका सामान पाइने नवलपुर जिल्लाको एकमात्र ठाउँ। होम डेलिभरीको समेत सुविधा उपलब्ध छ। सम्पर्क आशिका टाइल मार्बल एन्ड सेनेटरी हाउस, कावासोती 8 हल चोक, नवलपुर। प्रोप्राइटर महेन्द्र भण्डारी। फोन 0785406585
15: र 9570087510।
16: दिदी, तपाईँले लगाउनु भएको कानको झुम्का, घाँटीको नेकलेस कति राम्रो डिजाइनको, आहा, अनि कति चम्किएको। यिनले पनि गहना चाहियो भनेर हैरान गरेकी छिन् के मलाई।
17: हजुरलाई नभनेर कसलाई भन्नु त, साँच्ची कहाँ बनाउनु भएको दिदी, हजुरले यति राम्रो डिजाइनका गरगहना, हातको बालाको डिजाइन पनि त्यस्तै राम्रो छ।
1: सुप्रिया बहिनी, यो मैले लगाएको सबै गहनाहरू लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा बनाएकी हुँ। यदि हजुर पनि गहना बनाउने नै हो भने कावासोती 2 बीपी मार्गमा रहेको लक्ष्मीको सगरमाथा सुनचाँदी पसलमा नै जानु। हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै डिजाइनको पाउनुहुन्छ। ढुक्क हुनु बहिनी।
17: हुन्छ दिदी, म नयाँ ट्रेन्डका आधुनिक डिजाइनका गहना बनाउन त्यही नै जान्छु।
16: हजुर, हामी कहाँ नयाँ ट्रेन्डका आधुनिक डिजाइनका हल्कादेखि हेभी सेटसम्म एवं सबै प्रकारका गरगनाहरू पाइनुका साथै अर्डर अनुसार पनि तयार गरिन्छ। सम्पर्क लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, कावासोती 2 बीपी मार्ग, नवलपुर। प्रोप्राइटर लोकेश रसाइली। मोबाइल 9829040031
1: र 9743981588। आधुनिकता, गुणस्तर र भरोसाको उत्तम छनोट, लक्ष्मीको सगरमाथा सुनचाँदी पसल, तपाईँको विश्वास हाम्रो पहिचान।
18: ए हजुर, सुन्नुहोस् न बुवा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जान न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म।
18: हजुर पनि फेरि त्यसै चिन्ता लिनुहुन्छ, अब चिन्तै नलिनुहोस् न। हाम्रै कावासोती थाना चोक अगाडि A to Z मोबाइल हाउसको आडैमा ग्यालेक्सी फेसन ग्रुपले ल्याएको फिक्स प्राइस 400, 600 र 800 हजार पसल छ नि, हो त्यही जाने हो। त्यहाँ त बच्चादेखि सम्मलाई हुने गुणस्तरीय फेन्सी कपडाहरू मात्र 400, 600, 800 हजारमा पाइन्छ नि। अनि त भएन त कमाल, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चार्नु पर्ने नै झन्झट, अझै यसको त 50 ठाउँमा शाखा पनि रहेको छ, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नु पर्ने झन्झट, न त बजार चारिराख्नु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू 400, 600 र 800 हजार पसलमा कावासोती थाना चोकको
0: टू जेड मोबाइल हाउस को आड़मा संपर्क मोबाइल 9887865942 र 9847808062 400, 600 and 800,000 पसल तपाईको संतुष्टि नै हाम्रो चाहना।
10: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
9: गणपति मिष्ठान्न भण्डार।
10: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मोमो चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
9: उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डार, कावासोती नगरपालिका 2, कुमारवर्ती कलेज रोड, नवलपुर।
10: फोन 0785406626, मोबाइल 9857076626 र 9419151105।
15: ओहो मित्र, रेबनको स्टाइलिस्ट चस्मा ढल्काइया छ त, कति दामी हो। मेरो त यस्तो झुर चस्मा हेर त, ठगेछ यार मलाई त।
19: स्टाइलिस्ट खोजेर मात्रै भएन नि साथी, गतिलो र विश्वासिलो ठाउँ खोज्नु पर्यो नि। मैले त यो चस्मा नारायण दाईको केवरुनी चस्मा पसलमा लिगेको हो नि, दामी छ होइन त?
15: ए हो र, ल हिँडिहाल त केवरुनी चस्मा पसलमा। यो चस्मा थालेर अलिक दामी चस्मा लिगिहाल्नु पर्यो।
10: हाम्रा सेवाहरू जुनसुकै कम्पनीका सनग्लास, पावर चस्मा बिक्री गरिनुको साथै पावर अनुसारको चस्मा 5 मिनटमै तयार गरिन्छ।
20: सम्पर्क केवरेनी चस्मा पसल, कावासोती 2, सभापति चोक, प्रोप्राइटर नारायण प्रसाद भण्डारी। सम्पर्क मोबाइल नम्बर 9868656708, 9054501385।
21: हेर न नेतु, मेरो ल्यापटप बिग्रिएर 1 हप्ता भइसक्यो, कामै गर्न पाएको छैन। अब त दिक्क लागिसक्यो यार।
22: ओहो जीवन, किन दिक्क मानेर बसिरहेको तिमी? मोडर्न कम्प्युटरमा तिम्रो बिग्रिएको ल्यापटप लिएर जाऊ न, एकै दिनमा सबै काम बन्छ।
21: मोडर्न कम्प्युटर कहाँ हो त्यस्तो राम्रो सेवा दिने?
22: हाम्रै कावासतीमा रहेको मोडर्न कम्प्युटरमा, त्यहाँ त एकदमै अनुभवी प्राविधिकहरूद्वारा भरपर्दो काम हुन्छ।
21: ल यो त गजब कुरा गर्यो तिमीले, अब ढिला नगरी मोडर्न कम्प्युटर नै जान्छ।
22: हामी कहाँ हार्डवेयर सर्भिस, सफ्टवेयर डेभलपिङ, नेटवर्किङ, एन्युअल मेन्टेनेन्स र रिपेयरिङको सबै काम गरिन्छ, साथै सबै ब्रान्डका सामानहरू उपलब्ध छन्।
21: थप जानकारीको लागि मोडर्न कम्प्युटर, कावासोती 2, नवलपुर। प्रोप्राइटर दीपक बस्याल, गणेश बस्याल। फोन 0785405558, मोबाइल 9857045527 र 9415983927।
22: मोडर्न कम्प्युटर, तपाईँको डिजिटल समाधानको भरपर्दो साथी।
0: सूचना सूचना सूचना, अग्यौली खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 9 वार्षिक साधारण सभा तथा 3 अधिवेशनको लागि यही मिति 2083/5/4 बैठकको निर्णय अनुसार मिति 2083/5/31 सम्मको सम्पूर्ण बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिएको उपभोक्ताहरू मात्र सभासद चयनमा सहभागी हुन पाउने हुँदा समयमै बक्यौता तथा नवीकरण शुल्क भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। काब अध्यक्ष गोपाल सिरपाली, अगेउली खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, कावासोती 16 डन्डा, नवलपुर।
1: नवलपुर अस्पताल प्राली, कावासोती 8, फलफुल चोकमा 24 घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, अत्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे, भिडियो एक्सरे, ईसीजी, इको, मुटुको जाँच, फिजियोथेरापी सेवा उपलब्ध छ।
2: प्रत्येक दिनका विशेषज्ञ सेवाहरू, वरिष्ठ हाड जोर्नी नसा तथा वातरोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र,
1: वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर अनुप खरेल,
2: पेट, मुटु, छाती, सुगर, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर रवि केसी,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवन बुढा थोकी, साथै प्रत्येक महिनाको 2 शनिबार वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ द्वारा उपचार गरिन्छ।
1: प्रत्येक महिनाको 1 शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठ कार्डियोलोजिस्ट द्वारा उपचार गरिन्छ।
2: प्रत्येक हप्ताको शनिबारका दिन विशेषज्ञ सेवाहरू पेट, छाती, मुटु, मधुमेह, सुगर, प्रेसर, थाइराइड तथा कलेजो रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरि,
3: छाला यौन तथा कस्मेटोलोजिस्ट रोग विशेषज्ञ डाक्टर उमेश थापा,
2: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ डाक्टर विवेक शर्मा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पुष्पा चौधरी,
2: भिडियो एक्सरे का लागि वरिष्ठ रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर सन्तोष झा,
3: प्रत्येक शुक्रबार निशुल्क सुगर परीक्षण गरिन्छ,
2: प्रत्येक दिन वरिष्ठ हाट जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश मिश्र द्वारा दुर्घटना, हात खुट्टाको चोट पटक, सुन्निने तथा हात खुट्टा झमझमाउने, मेरुदण्डको नसा च्यापिएको, युरिक एसिड, बाथ रोग, जन्मजात लुलो लङ्गडो, शरीर करक्क पार्ने तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा सफल अपरेशन गरिन्छ।
3: प्रत्येक दिन वरिष्ठ पेट तथा जनरल सर्जन द्वारा पेटको समस्या, शरीरमा भएका गाँठा गुठी, पायल, हर्निया, एपेन्डिक्स जस्ता समस्याको सफल उपचार तथा अपरेशन गरिन्छ।
2: थप जानकारीका लागि नवलपुर अस्पताल प्राली, कावासोती 8 फलफुल चोक, नवलपुर, फोन 078-545-531, मोबाइल 98-570-4001 र 98-491-7893। कुनै पनि रोग लागेमा वा रोग लागेको शंका लाग्ना साथ तुरुन्त परामर्श तथा उपचार लिऊ।
4: होइन हौ पुन्टे, कता जान लागेको?
6: हेरौ न, म त बिस्तारै बिरामी भए नि, बिरामी भएर नानगढतिर जान लागेको नि।
4: लौ, तलाई थाहा छैन, निलगिरी आयुर्वेद क्लिनिक न्यू रोड पुलचोक नारायणगढमा खुलेको छ नि।
3: यहाँ त प्रत्येक दिन वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्यास्ट्रिक अल्सर, सुगर, प्रेसर, नसा च्यापिएको, प्यारालाइसिस,
4: ढाड कम्मर दुखेको, युरिक एसिड, आमबाथ, घुँडा तथा जोर्नीहरूको दुखाइ, मांसपेशीको दुखाइ, महिनावारीको गडबडी, श्वेत प्रदर, यौन दुर्बलता, शीघ्र स्खलन, दम, पिनास, माइग्रेन, एलर्जी, पत्थरी आदि रोगहरूको उपचार हुन्छ नि। ल, सम्पर्क ठेगाना त निलगिरी आयुर्वेद क्लिनिक, न्यू रोड, पुलचोक, नारायणगढ।
6: ए, उसो भए म त लागे त्यतैतिर। सम्पर्क 98-512-00-832 र 98-439-66-984।
3: हेलो हेलो, लौ नानी, हेर्नुहोस् न, यहाँ बुबा बेहोस भएर ढल्नु भएछ, छिटो आउनु पर्यो।
23: हेलो, हो र, अनि कुन बेलादेखि बेहोस हुनु भएको?
3: भर्खरै हो मैले पनि देखेको, त्यस्तै 5 मिनट जति भयो होला।
23: ए, त्यसो भए त बुबालाई आइसियुमै राख्नु पर्ला जस्तो छ। बरु हिँड जाउँ, ढिला नगरिकन एनपिआई कालीगण्डी अस्पताल लैहालौ। डाक्टर साहब, हाम्रो अस्पतालमा आइसियुको व्यवस्था त छ नि।
24: छ नि, हाम्रो अस्पतालमा आइसियुको पनि व्यवस्था छ नै छ नि, तपाईँ ढुक्क हुनु भए हुन्छ। त्यति मात्र होइन नि, यस अस्पतालमा मुटुको इको कार्डियोग्राफी गर्ने पनि सुविधा छ, अनि आवश्यक परेमा सिटी स्क्यान सेवा पनि उपलब्ध छ।
23: हस् डाक्टर साहब, त्यसो भए त हामी ढुक्क भयौँ।
25: 24 घन्टा आकस्मिक सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, ट्रमा सेन्टर सेवा, हार्ड जोर्नी सेवा, दूरबीनबाट पित्त थैलीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पिसाब सम्बन्धी अपरेशन, महिलाहरूको पाठेघरको अपरेशन साथै अन्य समस्याहरूको अपरेशन सेवाहरू उपलब्ध रहेको छ। थप जानकारीको लागि एनपिआई कालीगण्डकी अस्पताल, कावासोती 8 नवलपुर, फोन 078-545-182, 078-541-050।
3: ए सरिता बहिनी, कता पुगेर आउनुभयो?
4: यसो बजारसम्म पुगेर आएको नि दिदी, घर त बनाए तर टाइल छान्नै सकिन, कता राम्रो पाइन्छ नि?
3: यति कुरा पनि थाहा छैन, टाइल भनेपछि त कावासोती 3 हलचोकमा रहेको पर्वत टाइल एन्ड मार्बल सप्लायर छ त।
24: हो, दिदी बहिनीको गफ मैले पनि सुने है। गुणस्तरीय फ्लोर टाइल, वाल टाइल, मार्बल, ग्रेनाइटको भरपर्दो केन्द्र पर्वत टाइल एन्ड मार्बल सप्लायर्स नै हो नि।
4: ए, डिजाइन पनि राम्रा छन् र भाइ?
24: नयाँ डिजाइन, मजबुत क्वालिटी र उचित मूल्य सबै एकै ठाउँमा पाइन्छ।
4: त्यसो भए टाइल मार्बलको लागि अब ढुक्क भए, हाम्रो घर त झनै चम्किने भयो।
3: हजुर, हामी कहाँ इन्डियाको नम्बर 1 कजरिया ब्रान्डको टाइल, राजस्थानी मार्बल, ग्रेनाइट, सबै किसिमका टाइलहरू तथा जापानको नम्बर 1 कम्पनीको नेरोल्याक केएनपी पेन्ट पाइनुका साथै टोयलेट बाथरूम फिटिङका सेनेटरी सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
24: सम्पर्क पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, कावासोती 3 हलचोक, नवलपुर, प्रोप्राइटर पिताम्बर शर्मा, निशान भट्टराई तारा, मोबाइल 98-472-42 र 98-693-25-050।
4: घर सजाउने सही निर्णय पर्वत टाइल एन्ड मार्बल सप्लायर्स, तपाईँको घरको सुन्दरता हाम्रो जिम्मेवारी।
5: सोलर र इन्भर्टर पायो त्यही भएर ल्यायो उज्यालो उज्यालो छायो भन्ने मुटी हाँसेर मर्ने भयो बा
7: यहाँ सोलर ब्याट्री इन्भर्टर पानी तताउने सोलर गिजरका आइटम ग्यास गिजर इलेक्ट्रिक गिजर पंखा वाल लाइट लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ सम्पर्क प्रज्वल इन्टरप्राइजेस कावसती इन्द्रचोक मोबाइल 98510 67650 प्रोप्राइटर पुरुषोत्तम भोसाल
8: पुरुष पुरानो ब्याट्री लिएर आउनुहोस् नयाँ ब्याट्री लिएर जानुहोस्
11: पुराना तथा दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूको लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त रूपालीमा आएर उपचार गराएका बिरामीहरू
12: मलाई दिशा गर्ने बेलामा मोरमला जस्तै भयो बाँधेन होला जस्तो भयो दिशा गर्नु गाह्रो भएर ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पाली भगवान साह्रै भयो सबै दाजुभाइ दिदी बहिनीहरू
13: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान करकर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए पहिला त मर्न पाए हुन्थ्यो अब सबैले सुखो पाउँछन् भन्ने लाग्थ्यो रेडियोमा प्रचार आयो कि होइन अब जानु पर्यो एकचोटि के हरेस खाने भनेर रूपाली होमियो क्लिनिक कहाँ छ भनेर नारायणगढसम्म आएपछि कैलाश पेट्रोल पम्प नजिकै छ यसो भित्रपट्टि भन्ने टाढो खोज्दै गएँ त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भा
12: मेरो नातिले निद्रामा पिसाब फेर्ने थियो त्यही रूपालीमा त उपचार गरेपछि पिसाब फेर्ने निद्राबाट छोड्यो छोरा छोरीले अरू ठाउँमा गएर पैसा खर्च नगर्नु आमा त्यही रूपालीमा जानु पर्छ भन्यो त्यहाँ गयो भने राम्रो उपचार पाउँछ
11: बिना अपरेसन पाइल्स बिना पत्थरी तथा बच्चादेखि वृद्धसम्मको जुनसुकै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि सम्झनुहोस्
26: फोन नम्बर 056-59-59-54
27: र मोबाइल 98451-81-115
28: कतै तपाईँ टिभी खरिद गर्ने सोचमा त हुनुहुन्न कि इलेक्ट्रोनिक सामग्री मर्मतका लागि भरपर्दो इलेक्ट्रोनिक्सको खोजीमा हुनुहुन्छ
29: अब पर्दैन अन्त बजार बजार डुल्न तपाईँका लागि हुँदैछ एउटै सहारा त्यो हो सहारा इलेक्ट्रोनिक
28: रेडियो डिभिडी एलसीडी एलइडी मोनिटर युपिएस इन्भर्टर साउन्ड सिस्टम फ्यान होम थिएटर इमर्जेन्सी लाइट मोबाइल टेलिफोन सेट स्पेयर पार्ट्स पाइनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ
30: पुरुष स्पेयर पार्ट्स लगायत इलेक्ट्रोनिक्सका सबै प्रकारका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिनुका साथै ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ सम्पर्क सहारा इलेक्ट्रोनिक्स कावासुती 2 बिपी चोकबाट हाटको जार जाने बाटो
29: प्रोप्राइटर ईश्वर राज गुरौ फोन 0785-41-012 मोबाइल 98470-74-697
31: Habels, Low Wage, Sidon, Aisin, Tata Voltas, Idea Powertech, Novel Parasi ko adhikarik bikreta, AC, Freeze, Washing Machine, Cooler Fan, Sound System, Wholesale tatha khudra mulle ma paincha.
32: श्रीमतीलाई गहना किन्नु छ आमालाई पनि यसपालि एकजोर गहना किन्नु कि भन्ने सोच बनाइरहेको छु
33: कावासोतीमा भरपर्दो विश्वासिलो ग्राहकको मन जित्न सफल अनि 22 क्यारेटका गरगहना पनि पाइने त्यति मात्र होइन नि श्रीमतीज्यू हिरा जडित गहना पनि पाइने त्यस्तो ठाउँ चाहियो नि हामीलाई त
34: मैले तपाईँका सबै समस्याहरू सुने हिजो हामी पनि कावासोती 2 थाना चोक अगाडि रहेको श्री लक्ष्मी सुनसादी पसलबाट गरगहना ल्यायौँ तपाईँ पनि त्यही जानुहोस् त्यहाँका विशेषताहरू नि अर्जुन भाइ वर्षदेखि थाना चोकमा रहेर ग्राहकको भावना अनुसार सोचे जस्तै रोजे जस्तै विभिन्न गरगहना पाइने साटफेर गर्दा कुनै किसिमको झन्झट पनि बेहोर्न नपर्ने रहेछ के आफ्नै भवन श्री लक्ष्मी प्लाजामा सञ्चालनमा आएको छ सबै प्रकारको स्वदेशी तथा विदेशी गरगहनाहरू अनुभवी कालीगढबाट तयार पनि गरिदो रहेछ कम्प्युटर प्रविधिबाट नापतौल गरी खरिद बिक्री गर्नुका साथै राशि अनुसारको पत्थर समेत पाइँदो रहेछ
33: सम्पर्क श्री लक्ष्मी सुनचाँदी पसल कावासुती 2 थाना चोकदेखि 50 मिटर उत्तरतर्फ आफ्नै भवन लक्ष्मी प्लाजा प्रोप्राइटर गोविन्द सुनार प्रीति सुनार फोन 078-540-790 मोबाइल 98470-53-410 98473-55-911 पुनश्च यस लक्ष्मी सुनचाँदी पसल पुरानो ठाउँबाट ठिक अगाडि आफ्नै भवनमा सरेको जानकारी गराइन्छ
35: अब गर्मी पनि बढ्दै गयो घरमा एउटा एसी नलै भएन फेरि कपडा धुन नसकेर कम्ता गाह्रो भएको छ मलाई
36: ल ल मैले बुझेको छु क्या त्यसैको लागि त म आज सुलभमा जाँदैछु
35: किन हो सुलभमा जाने? के पाइन्छ र त्यहाँ?
0: हाम्रै थकाली चोकमा रहेको सुलभ इन्टरप्राइजेस क्या, त्यहाँ त एसी, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छ नि। सामान बिग्रियो भने पनि मर्मत पनि त्यही हुन्छ।
35: ए, हाम्रो नजिकै यस्तो गजब सेवा रहेछ है?
0: त्यति मात्र हो र, त्यहाँ त लाइट, बिजुलीका सम्पूर्ण सामान पाइनुका साथै वायरिङको पनि सुविधा छ।
35: ल उसो भए अहिल्यै गइहाल्नुहोस्।
1: सम्पर्क सुलभ इन्टरप्राइजेज, कावासोती 3 थकाली चोक, प्रोप्राइटर गणेश रिजाल, मोबाइल 9836 59 318।
2: अब राम्रो कस्मेटिक र उत्कृष्ट पार्लर सेवा खोज्न सहर धाइरहनु पर्दैन। तपाईँकै घर आँगन कावासोती 6 विष्णुनगरमा तपाईँकै सेवामा सञ्चालनमा छ नाइसी ब्युटी एकाडेमी।
9: हाम्रा सेवा तथा तालिमहरू ब्राइडल मेकअप, बेसिक टु एडभान्स कोर्स, फेसियल, सेल्फ मेकअप, हेयर कट एन्ड हेयर पम्प, नेल्स एक्सटेन्सन एन्ड नेल आर्ट, मेहेन्दी डिजाइन। हजुर, हामी कहाँ सम्पूर्ण किसिमका कस्मेटिक सामानहरू पाइनुका साथै पार्लर सम्बन्धी सेल्फ मेकअप, एडभान्स स्किन केयर, हेयर ट्रान्सफर्मेसन, ब्राइडल एन्ड पार्टी प्याकेज, मेडिकेयर, पेडिकेयर, नङ तथा कृत्रिम परेला विस्तार लगायत ब्युटी पार्लर सम्बन्धी कामहरू गरिन्छ।
2: सम्पर्क आईसी ब्युटी एकाडेमी एन्ड ब्युटी पार्लर, कावासोती नगरपालिका 6 नवलपुर, प्रोप्राइटर गंगा काफले, मोबाइल 9824275993, 9864465190।
35: अब हरेक चेलीबेटीको सौन्दर्यको रहस्य नाइसी कस्मेटिक एन्ड ब्युटी पार्लर, तपाईँको सौन्दर्य हाम्रो प्राथमिकता हो।
5: सोलर र इन्भर्टर पायो ल्यायो, उज्यालो
7: यहाँ सोलर, ब्याट्री, इन्भर्टर, पानी तताउने सोलर गिजरका आइटम, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, वाल लाइट, लाइट का विभिन्न आइटमहरू बिक्री गर्नुका साथै मर्मत तथा हाउस वायरिङ पनि गरिन्छ। सम्पर्क प्रज्वल इन्टरप्राइजेज, कावासोती इन्द्र चोक, मोबाइल 9851067650, प्रोप्राइटर पुरुषोत्तम भूषाल।
8: पुरानो ब्याट्री लिएर आउनुहोस्, नयाँ ब्याट्री लिएर जानुहोस्।

0: फरक स्वाद र शुद्धताका पारखीहरूको लागि कावासोतीमा खुलिसक्यो
1: गणपति मिष्ठान्न भण्डार।
0: हामी कहाँ शुद्ध घिउ तथा खुवाबाट बनेका मिठाईहरू पाइन्छ। जेरी पुरी, मम चाउमिन, डोसा परौठा, लस्सी लगायत खाजा नास्ताको राम्रो व्यवस्थाका साथै फ्री होम डेलिभरीको समेत व्यवस्था छ।
2: पुनश्च उत्कृष्ट स्वाद अनि शुद्धताको साथमा गणपति मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजाको विशेष अवसरमा विभिन्न किसिमका लड्डु र मिठाईहरू उपलब्ध गरिएको छ। आवश्यक परेमा गणपति मिष्ठान्न भण्डारलाई सम्झनुहोस्। कावासोती नगरपालिका 2, कुमारवती कलेज रोड, नवलपुर।
0: फोन 0785460626, मोबाइल 9857076626 र 9849151105।
3: महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
4: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने, एआई विकासमा हाम्रो गति घटाऊ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनु पर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआई का साम अल्टम्यान, एक्सएआई का इलन मस्क र गुगल डिप माइण्ड का डेमिस हसाबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिया तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
3: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ़ दलहरूको न्यूनतम